0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 98470-73308, 98175-92103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 98570-87626 र 98419-15105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला बिहानको 11 बजेको छ।
7: It's 11 a.m.

0: स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
1: गणपति मिष्ठान्न भण्डार।
0: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
1: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
0: फोन 078-540-6626, मोबाइल 98-570-87-6626 र 98-419-15-105।
2: वाओ दिदी, कस्तो सुन्दर घर सजाउनु भएको। यो दरा

0: कुर्सी अनि किचनको डाइनिङ टेबल, कोठामा पलङ अनि सोफासेट पनि त एकदमै आकर्षक रहेछन्। भुइँमा राखेको कार्पेटले त झनै घर नै चम्किएको छ।
1: हो र दाई, धन्यवाद हजुरलाई। यी सबै सामानहरू त हाम्रै कावासोती तीन थकाली चोकमा रहेको कालिका फर्निचरबाट ल्याएको हो।
0: कालिका फर्निचरमा यति धेरै सामान पाइन्छ र?
1: हो नि, दराज, पलङ, टेबल, कुर्सी, सोफा लगायत फर्निचरका सबै सामानहरू साथै सिसा, प्लाइ, पर्दा, कार्पेट सहित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: अनि यति धेरै सामान ल्याउन झन्झट होला नि?
1: दाई, कसरी हुन्छ झन्झट? हामीलाई चाहिएको फर्निचरका सबै सामानहरू होम डेलिभरी सहित घरमै आउँछ। बरु तपाई पनि फर्निचरका सामान किन्न कालिका फर्निचरमै जानुस्।
2: हजुर, हामी कहाँ सिसा, प्लाई, कार्पेट, पर्दा, सोफा, अर्डर अनुसारका दराज, पलङ, कुर्सी, टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: सम्पर्क कालिका फर्निचर, कावासोती तीन थकाली चुक, नवलपुर, प्रोप्राइटर राजकुमार पाठक, मनिषा पाठक। मोबाइल 9847445267, 9825154067, 9674038646।
2: कालिका फर्निचर, तपाईँको रोजाई, तपाईँको घरको सजाई। नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
3: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
2: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
3: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
2: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
3: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
2: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
3: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्प चौधरी,
3: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
2: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
3: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, वात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
2: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पाइल्स, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
3: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर, फोन 0878545531, मोबाइल 9857400031 र 9849798393। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्न साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
4: हेलो, हेलो, लौ नानी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
5: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
4: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
5: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
6: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि, तपाईँ ढुक्क हुनु भए हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
5: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
7: 24 घण्टा आकस्मिक सेवा, नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हाड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेसन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेसन, महिलाहरूको पाठेघरको अपरेसन साथै अन्य समस्याहरूको अपरेसन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपीआई कालीगण्डकी अस्पताल कावाश्रोती 8 नवलपुर, फोन 078540182, 078541050।
4: ए सरिता बहिनी, कता पुगेर आउनुभयो? यसो बजारसम्म पुगेर आएको नि दिदी। घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
8: यति कुरा पनि थाहा छैन? टाइल भनेपछि त कावासती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
9: हो हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
4: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
9: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
4: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
8: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्या केएनपी पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, काउसुती 3 हलचोक नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 98472242 र 98693250।
4: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
10: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
11: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो। पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू
12: रेडियोमा प्रचार आयो, होइन अब जानु पर्यो एकचोटि के हरेस खाने भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भनी चार खोज्दै गए। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
11: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
10: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्
13: फोन नम्बर 056959954
14: र मोबाइल 98451।

0: होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर, हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन हो शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
1: अब कुरो के भन्दाखेरिलाई, काउसोतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रर सिमेन्ट गिटी बालुवा ढुङ्गा दक्षे ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झट नभइकन ठ्याक्क ठुक्क भइदिएको।
2: हजुर, जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिल्म हल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाटी, टाइल, रङ रोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी बालुवा ढुङ्गा निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
3: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
4: भण्डारी इन्टरप्राइजेस फिल्म हल चोक शिव मन्दिर 2, फोन 078-45-909, मोबाइल 98-570-40-603, 98-470-60-603।
5: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् क्या मलाई।
6: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
7: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
6: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
5: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98-129-0-40-31
7: र 97-493-81-588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
8: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
9: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
8: अनि यी सबै कहाँ पाउने त दाई?
9: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
8: कार्यक्रम मुक्तिको मार्ग?
9: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो मध्यबिन्दु एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30-6 सुन्न नभुल्नुहोस् है।
10: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
7: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
6: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
7: यति कुरा पनि थाहा छैन, टाइल भनेपछि त कावसती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
11: हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर।
6: ए, डिजाइन पनि
11: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित।
6: त्यसो भए टाइल मार्बलको लागि उक्क भए, हाम्रो झनै चम्किने ब्रान्डको

0: मार्बल सफ्लेस तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
1: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
2: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो। पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू
3: छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो। रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि के हरेस खाने भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने डाह्र खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
2: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
1: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
4: फोन नम्बर 056-59-59-54
5: र मोबाइल 98-451-81-115।
6: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर, अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
7: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस्। बाई बाई।
6: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
7: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
8: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
6: अब तपाईँको सन्तानको सपना टाढा छैन।
9: आमा क्लिनिक प्राली, कावसुती 8 फ्री मल चोक ठीक अगाडि।
8: सम्पर्क नम्बर 97-688-80-286, फोन नम्बर 078-595-948।
7: सन्तान सबैका लागि सम्भव छ।

0: तिलहरी बनाउने भन्नुभएको थियो, होइन र?
1: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
0: लौ, थाहा पाउनु भएको छैन र, हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती तीन सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
1: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
2: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर, फोन 078-595-579, मोबाइल 98-14-65-233।
0: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
3: ओहो मित्र, रेबनको स्टाइलिस चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा, हेर त, ठगेछ यार मलाई त।
4: स्टाइलिस खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केवरुनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
3: ए हो र, ल हिँडिहाल त केवरुनी चस्मा पसलमा, यो चस्मा फालेर अलि दामी चस्मा लिगिहाल्नु पर्यो।
5: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: सम्पर्क केवरेनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-68-56-708, 98-54-0-31-85।
7: हाम्रै बजार कावासोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशि हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू, मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मुर्छा पर्ने रोग, टाउको दुखी रहने, रिङ्गटा लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने, प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठ रोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासोती 2 बिपी चोक नवलपुर। सम्पर्क फोन 078-545-844, मोबाइल 98-470-46-300।
8: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
9: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
8: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासोती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 98-214-27-593, 98-644-65-190।
0: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
10: होइन हौ पुन्टे, कता जान लागेको?
11: हेरौ न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगाडतिर जान लागेको नि।
10: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
0: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
10: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाइ, मांसपेशीको दुखाइ, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड पुलचोक नारायणगढ।
11: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98-512-00-832। र 98 4 39 66 9 84।
12: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोड गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
13: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
14: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ, तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
13: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।

0: आइपुग्छ हरेक घरको खुशी, घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो नेपाली रेडियो,
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्री शाह र न्यूजील्याण्डका समकक्षी बीचको टेलिफोन वार्ता सम्बन्धी खबरबाट, प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटीको सीमा आएको बाढ़ीपछि खोज उद्धार राहत तथा पुनर्स्थापना तीव्र पारिएको बताउनु भएको छ। साथै उहाँले बेपत्ता सबै नागरिकको खोजीलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो। यस क्रममा प्रधानमन्त्री शाहले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायता प्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रका रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक सहयोगका लागि अनुरोध गर्नुभयो। यस क्रममा न्यूजील्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढ़ीप्रति आफ्नो सरकार तथा जनताका तर्फबाट समवेदना र ऐक्यबद्धता समेत व्यक्त गरेका छन्। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको थप टोली नुवाकोट जाँदैछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता र आवश्यकता अनुसार थप सेवा उपलब्ध गराउने निर्णय अनुसार परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली नुवाकोट पठाउन लागि हो। यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको अवस्थामा मातृ तथा नवजात शिशु बालबालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यक रहेकाले अर्को टोली पठाउन लागि मन्त्रालयले जनाएको छ। टोलीमा कान्तिबाल अस्पतालकी 11 तहकी बाल रोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर धन बहादुर रहेका छन्। टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु बालबालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्री समेत पठाइनेछ। बाढ़ी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री समेत परिचालन गर्दै आएको छ। नेपाली कांग्रेसका संस्थापन र इतर पक्षले पार्टीको 15 महाधिवेशन अलग अलग गर्ने भएका छन्। दुवै पक्षीय सहमतिभन्दा बेग्ला बेग्लै महाधिवेशन गर्ने प्रक्रियामा होमिएकाले कांग्रेसमा 15 महाधिवेशन दुईवटा हुने देखिएको छ। गत पुसमा विशेष महाधिवेशन मार्फत चुनिएका गगन थापा नेतृत्वको संस्थापन पक्षले आगामी असोज 16 19 गतिसम्म महाधिवेशन गर्न तयारी तीव्र पारेको छ। संस्थापन पक्षले महाधिवेशनका लागि असोज 16 20 भेकुटी मण्डपको प्रदर्शनी हल, बगैंचा, पार्किङ स्थल बुकिङ गरिसकेको छ। वडा, पालिका, प्रदेश, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन गरेर सिधै महाधिवेशन गर्ने गरी कार्यतालिका समेत संशोधन गरिएको छ। जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने तयारी छ। निर्वाचन समितिले अधिवेशनका लागि बिहिबार साथै प्रदेशमा निर्वाचन संयोजक खटाएको छ भने संस्थापनेतर पक्षले भने असोज 15 वडा अधिवेशन शुरू गरेर मंगसिर 21 23 केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। यसअघिको बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओली आज पनि त्यो बैठकमा सहभागी नहुने भएका छन्। एमाले केन्द्रीय सदस्य तथा ओलीको सचिवालय प्रमुख निरू पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नभएको बताएकी हुन्। आजको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादलले यसअघि कार्यदलको तर्फबाट सदस्य सचिव रहेका महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई पुनः सम्पादन गरेर बिहिबार सार्वजनिक सम्पादित प्रतिवेदन कसरी छलफल हुन्छ भन्ने विषय पेचिलो बनेको छ। यसअघि कार्यदल बैठकले नै सदस्य सचिवले प्रतिवेदन तयार गरेर आफ्नो बैठकमा छलफल गरेर मात्रै नेतृत्वलाई दिने निर्णय भएको थियो। चितवनमा आगलागीमा परेको कारमा चालकको शव फेला परेको छ। भरतपुर महानगरपालिका 9 स्थित पूर्व पश्चिम राजमार्ग स्थित सर्भिस लेनमा आगलागीमा परेको विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले जनाएको छ। शरीर जलेका कारण मृतकको शनाखत भने हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान BP01030C5579 नम्बरको इभीमा आगो लागेको देखेपछि दमकलको सहायता मा आगो निभाइएको थियो। आगो निभाएपछि भित्र हेर्दा चालकको सीटमा एक शव फेला परेको, आगलागीबाट कार पनि पूर्ण रूपमा जलेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहकवर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513183667, धुन्चे शाखा सम्पर्क 98513178666, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सिलिमेचल विद्युत केन्द्रको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ। विद्युत गृह जाने मुख्य पहुँच रूपमा ठूलो मात्रामा जम्मा भएको लेदो सहितको बालुवा ढुङ्गा हटाउने काम तीव्र रूपमा भइरहेको छ। उद्धार प्रयासमा सहभागी पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङका अनुसार उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढ़िरहेको छ। उनले सुरुङ सागुरिएको स्थानबाट करिब 120 मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको बताएका छन्। त्यहाँबाट चिसो आवाज समेत आइरहेकाले सुरुङभित्र फँसेका व्यक्तिहरू सकुशल रहेको हुन सक्ने आशा र अनुमानलाई बल पुगेको छ। अब विद्युत गृह पुग्न करिब 100 मिटर बाँकी रहेको जानकारी छ। यो अवस्थामा प्रत्येक मिटरका प्रगति र संकेतले हामी सबैमा नयाँ आशा जगाएको समेत उनले बताएका छन्। साथै स्याप्रुबेसीतिरबाट इस्काभेटरले सुरुङसम्म बाटो बनाउने काम तीव्र रूपमा अगाडि बढ़ेको छ। पूर्व ऊर्जा मन्त्री घिसिङले भने आजसम्ममा सुरुङमा इस्काभेटर पुग्ने सम्भावना रहेको छ। इस्काभेटर र लोडर पुगेपछि उद्धार कार्यमा तीव्रता आउनेछ। उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको छ। यस कठिन र संवेदनशील घड़ीमा अहोरात्र उद्धारमा खटिरहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमेचल विद्युत कम्पनीका सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष परोक्ष रूपमा सहयोग गरिरहेका सबैप्रति उनले आभार तथा धन्यवाद समेत व्यक्त गरेका छन्। उनले भनेका छन् उद्धारमा खटिनु भएका सबैको अथक प्रयास सफल रहोस्, सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकियोस्। चिलिमे जलविद्युत केन्द्रको प्रवर्धक, चिलिमे जलविद्युत कम्पनीको प्रबन्धक निर्देशकका रूपमा विद्युत गृह सञ्चालकको अनुभवका आधारमा उद्धार टोलीलाई प्राविधिक सुझाव तथा समन्वय एवं सहयोगीकरण गरिरहेको समेत घिसिङले बताएका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशी औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा वृत्ति कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्रिएर मनाउँदैछन्। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। त्यसै अवसरमा छोराछोरीहरू परम्परा अनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरेर सेवादान दिने प्रचलन समेत रहेको छ। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेग स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला समेत लागेको छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सेवादान गर्नेहरूको बिहानैदेखि भीड़ समेत लागेको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित हुङ्गा खोला पहिरोले थुनिएर 15 मिटरको ड्याम बनेको स्थानीय प्रशासनले जनाएको छ। हाल थप पहिरो खसिरहेको हुँदा हुङ्गा खोला, दुधकोशी नदी र तटीय आसपासका बासिन्दालाई अर्को सूचना जारी नहुँदासम्म उच्च सतर्कता बनाउन समेत भनिएको छ। जिल्ला प्रशासन कार्यालय मध्यपुर थिमी स्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका 60 वटा ग्यास सिलिण्डर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्काको नेतृत्वमा बिहिबार साँझको अनुगमनमा 30 सिलिण्डर सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै बोझ हुने भएकाले आफूले चितवन पुगेर बिहिबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको समेत जानकारी दिएका छन्। यसैबीच जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा 2 जनालाई पक्राउ समेत गरेको छ। भक्तपुर नगरपालिका 2 इटा छेउबाट 14 सगर ग्यास सिलिण्डर सहित 41 वर्षीय राजेश कर्मचारी र सूर्यविनायक नगरपालिका 3 ब्रह्म नगर स्थित सर्लाही जनरल स्टोरका संचालक 25 वर्षीय उमेश शाहलाई पक्राउ गरिएको छ। सर्लाहीको बरथवा नगरपालिका 7 का शाहले प्रति सिलिण्डर रू 2,800 बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो। निसको पसलबाट 75 हिमाल ग्यासका सिलिण्डर समेत जफत गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ,
2: आईएमई गरौँ, आईएमई गरौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। नयाँ दिल्लीमा भदौ 27 र 28 गते अर्थात भोलि हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनका लागि 20 बढी देशका नेताहरू सहभागी हुँदैछन्। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनी राष्ट्रपति शी जिनपिङ र इरानी राष्ट्रपति मुसद पेजेस स्क्यान जस्ता उच्च सुरक्षा जोखिम भएका नेताहरू सहभागी हुने भएकाले नयाँ दिल्लीमा आकाशदेखि सड़कसम्म कड़ा सुरक्षा व्यवस्था गरिएको छ। भारतीय संचार माध्यमहरूका अनुसार विश्वका शक्तिशाली नेताहरूको सुरक्षाका लागि तयार पारिएको विशेष व्यवस्था समेत सुनिश्चित गरिएको छ। त्यस्तै प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी शहर बुकाभुका दुईवटा विद्यालयमा आग लागि हुँदा कम्तीमा 24 बालबालिकाको मृत्यु भएको छ। बीबीसीका अनुसार आग लागेपछि ज्यान जोगाउन भाग्ने क्रममा भागदौड मचिँदा उक्त मानवीय क्षति भएको हो। हाल विद्रोहीहरूको कब्जामा रहेको उक्त शहरका स्थानीय अधिकारीहरूले घटनामा केही वयस्कहरूको पनि ज्यान गएको हुन सक्ने जानकारी दिएका छन्। अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कडाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल बेलुकी 6 बजे हुनेछ। एनबीएलमा काठमाडौँ र कडाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कडालीलाई 3-2 सेटले पराजित गरेको छ भने काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कडाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले का लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ भने नेपालमा पुरूष भलिबलको फ्रेन्चाइज लीग पहिलो पटक आयोजना गरिएको हो। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई न्यूजील्याण्डको साथ। प्रधानमन्त्री सारा समकक्षी लक्सनबीच टेलिफोन वार्ता। बाढ़ी प्रभावित क्षेत्रमा थप चिकित्सकको टोली जाँदै। चिलिमेको भूमिगत विद्युत गृह नजिक पुगे उद्धारकर्मी। फँसेका व्यक्ति सकुशल रहेको हुन सक्ने कुलमान घिसिङको भनाई। कांग्रेसमा दुई छुट्टा छुट्टी महाधिवेशन हुने। एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै। सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो। तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह। भक्तपुरमा 60 ग्यास सिलिण्डर जफत गरेर सर्वसाधारणलाई वितरण। भरतपुरमा विद्युतीय कारमा आग लागि हुँदा 1 जलेर मृत्यु। भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति शीदेखि पुटिनसम्म सहभागी हुँदै कंगोका दुई विद्यालयमा आग लागि भागदौड मचिँदा 24 बालबालिकाको मृत्यु। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कडालीबीच खेल हुँदै आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्ने। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, कावासुते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 98577510।
4: होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर, हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन हो शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
5: अब कुरो के भन्दाखेरिलाई, कावसोतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रड, सिमेन्ट, गिटी, बालुवा, ढुङ्गा, दक्ष ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झट नभइकन ठ्याक्क ठुक्क भइदिएको।
6: हजुर, जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिल्म हल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाटी, टाइल, रङ रोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी, बालुवा, ढुङ्गा, निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
7: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
8: भण्डारी इन्टरप्राइजेस फिल्म हल चोक, शिव मन्दिर 2। फोन 0785409909, मोबाइल 98574603, 98470।
9: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् क्या मलाई।
10: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
11: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
10: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
9: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली। मोबाइल 98129040031
11: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
12: होइन हौ पुन्टे, कता जान लागेको?
13: हेरौ न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
12: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
11: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
12: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
13: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98512008332 र 98439066984।
14: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
15: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
16: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनचाँदी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
6: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासुती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ आफ्नै भवन लक्ष्मी प्लाजा। प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
3: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग हस्पिटल डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिको शनिबार 3 बजे। भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घन्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, सेवा, भिडियो एक्सरे सेवा, ईसीजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड, नवलपुर। मोबाइल नम्बर 98।

0: हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिक्योर पेडिक्योर, नङ तथा कृत्रिम परेला, विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
1: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासुती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 9824275993, 9864465190।
2: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
3: सोलर र इन्भर्टर पायो त्यही भएर ल्यायो, उज्यालो उज्यालो छायो भन्ने मुटे हाँसेर मर्ने भयो।
4: यहाँ सोलर ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेस, कावासुती इन्द्र चोक, मोबाइल 9851067650, प्रोप्राइटर पुरुषोत्तम भोसाल।
5: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।

0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियू को व्यवस्था त छ नि।
1: छ नि, हाम्रो अस्पतालमा आइसियू को पनि व्यवस्था छँदै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इकोकार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियू को व्यवस्था त छ नि।
1: छ नि, हाम्रो अस्पतालमा आइसियू को पनि व्यवस्था छँदै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इकोकार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ।

0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि
0: अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
1: छ नि। हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ। अनि आवश्यक
2: 966 गजुरी शाखा सम्पर्क 98513 18367 धुन्चे शाखा सम्पर्क 98513 17866 कल सेन्टर 015 721 165 टोल फ्री नम्बर 1660 11 11 0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखेका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकारीलाई थप प्रभावकारी बनाउने बताउनु भएको छ। आज सिंहदरबारमा उद्यमी तथा व्यवसायीसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सो क्रममा प्रधानमन्त्री शाहले उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्याका बारेमा जानकारी लिएको छलफलमा सहभागी रासपा सांसद विदुषी राणाले जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढ़ाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढ़िरहेको जानकारी दिनुभएको हो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनस्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढ़ीबाट प्रभावित उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनस्थापनाका लागि अध्ययन भइसकेको उहाँले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्र क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई

0: मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनुभयो। उहाँले दुग्ध विकास संस्थान, हेटौँडा कपड़ा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको संचालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य संचालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गर्नुभयो। विक्रमसम्म 2046 सालको परिवर्तनपछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्व धेरै रहेको उहाँको भनाइ छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा

प्रतिशत वा स्थिर ब्याज दर नौ पाँच प्रतिशत

प्रतिशत वा स्थिर ब्याज दर।

0: تأثير بأصدار.
1: ओहो मित्र, रेबनको स्टाइलिस चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा, हेर त, ठगेछ यार मलाई त।
2: स्टाइलिस खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु। मैले त यो चस्मा नारायण केवरोनी चस्मा पसलमा लिगेको, दामी छ होइन त।
1: ए हो र, ल हिँडिहाल त केवरोनीमा। सेवाहरू झुन्की गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ। सम्पर्क केवरेनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 9868656708, 9054501385।
3: घर घरमा एलजी, एलजी लाइफ्स गुड।
4: यो हो नेपाली रेडियो,
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। नेपाली खबर।
6: अब बाँकी खबर। अघिल्ला 2 दिन लगातार घटेको शेयर बजार अर्थमन्त्री सोनी मुवागलेको आश्वासनपछि आज 27.94 अङ्कले बढेको छ। अर्थमन्त्री वागले सोमबारसम्म शेयर बजार सुधारका लागि कार्ययोजना ल्याउनेको घोषणा गर्नुभएको थियो। आज बिहान नेपाल आर्थिक पत्रकार समाज सृजनको वार्षिक साधारण सभामा बोल्दै वागले सोमबारसम्म बजार सुधारका कार्यक्रम सार्वजनिक गर्ने घोषणा गर्नुभएको थियो।
7: अब विदेशका खबर। दक्षिण कोरिया र इरानका विदेश मन्त्रीले आज फोन वार्ता मार्फत हर्मुज जल घाँटीको सुरक्षा तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। दक्षिण कोरियाले जल घाँटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्याङ्कन गरिरहेका बेला दुई देशका विदेश मन्त्री बीच वार्ता भएको हो। दक्षिण कोरियाली विदेश मन्त्री च्यो युङले इरानी समकक्षी अब्बास अराघजीको अनुरोधमा वार्ता गर्नुभएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ। केही दिन अघि इरानले द्वन्द्वमा दक्षिण कोरियाको कुनै पनि सैन्य योगदानले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्धमा सहयोग गर्न दक्षिण कोरियामाथि दबाव दिँदै आउनु भएको छ। विश्वव्यापी तेल आपूर्तिका लागि महत्वपूर्ण हर्मुज जल घाटीको सुरक्षा गर्न सहयोग मागिए पनि सियोलले यसबारे निर्णय गरिसकेको छैन। दक्षिण कोरियाले अवस्थाको मूल्याङ्कन गर्न टोली पठाएको छ।
6: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी छन्। वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेको अवस्थामा उनले सेप्टेम्बर 9 महानिर्देशक टेड्रोस समक्ष राजीनामा बुझाएकी हुन्।
7: अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा साँझ 6 बजेदेखि खेल भइरहेको छ। एनबीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको थियो। काठमाडौँ सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ।
6: पोखरामा गत फागुनमा सम्पन्न 25 संस्करणको आहारा गोल्ड कपबाट 3,21,939 रूपियाँ बचत भएको छ। आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो। प्रतियोगिताका संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरूङका अनुसार प्रतियोगिताबाट 1,33,23,485 रूपियाँ आमदानी भएको थियो। यता नेपालगंजमा रंगशाला कवर्ड हलमा शनिबार भोलिदेखि आयोजना हुन लागेको जिल्ला स्तरीय अन्तर्विद्यालय मेयर कप तथा बी लेभल खुला पुरूष डबल्स ब्याडमिण्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। जुनियर स्तरका खेलाड़ीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागि प्रतियोगिताले बाँकेको ब्याडमिण्टनको स्तर उकास्न महत्वपूर्ण सहयोग गर्ने 10 दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नेपालगंज ब्याडमिण्टन क्लबका अध्यक्ष अनिल लाखेले बताउनु भएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
7: पैसा अभावमा अस्पतालको गेट बाहिरै प्रसूति घटनाले संसद तात्यो। सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवामाथि प्रश्न। बबिता पासवान प्रकरणमा छानबिन शुरू। ड्यूटीमा रहेका अस्पताल कर्मचारी निलम्बित।
6: भोटेकोशी बाढ़ीबाट मृत्यु भएका र हराएकाहरूको यकिन संख्या निर्कुल हुन अझै केही समय लाग्ने। बाढ़ीले 9,000 विद्यार्थी प्रभावित। प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थान

0: का लागि 2,34,00,000,000 लाग्ने अनुमान।
1: प्रधानमन्त्री बालेनले 8 असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने, सरकारले निजी क्षेत्रसंघको सहकार्यलाई थप प्रभावकारी बनाउने, कालो बजारी गरेको आरोपमा काठमाडौँको गैरी गाउँबाट 705 सिलिण्डर ग्यास बरामद।
0: हर्मुजबारे दक्षिण कोरिया र इरान बीच छलफल, बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी बाजेतद्वारा डब्ल्यूएचओबाट राजीनामा, बाजेतमाथि वित्तीय अनियमितताको आरोपमा अनुसन्धान जारी।
1: र 25औं आहारा गोल्ड कपबाट 3,21,000 बचत, नेपालगंजमा भोलिदेखि मेयर कप तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदै जुनियर स्तरका खेलाडीलाई अवसर प्रदान।
0: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सूचना सूचना सूचना अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिर्पाली, अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर।
1: हैन हौ पुन्टे, कता जान लागेको?
2: हेरु न, म त बिस्तारै बिरामी भए नि, बिरामी भएर नानगाडतिर जान लागेको नि।
1: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
3: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
1: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
2: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849366984।
4: यस समाचारको साथमा विश्वासिलो, भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत 2 दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचुली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
5: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
4: मोबाइल 9847073308, 9175792103।
6: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
7: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
6: भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
7: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
6: भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
7: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
6: कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
7: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
6: भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
7: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
6: कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
7: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
6: भण्डार, कावासोती

0: महानगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
0: कावसती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर।
1: फोन 0785406626, मोबाइल 98577826 र 98419151105।
2: चुकी जस्तो भयो थियो, छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो। रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गए। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
3: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्न आमा त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
4: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
5: फोन नम्बर 056959954
6: र मोबाइल 98451 81115।
7: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, कावसुतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
8: यी सबै गरगहना त हाम्रै कावसुतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मंगलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगहना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगहनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
7: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावसुती कहाँनिर होला दाई पसल?
8: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ। नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुनचाँदी पसल छँदैछ।

0: अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
1: सम्पर्क मोबाइल 9847073308, 9815992103 र 9806439792। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुनचाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
2: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
3: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
2: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
3: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली। अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
4: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
2: अब तपाईँको सन्तानको सपना टाढा छैन।
5: आमा क्लिनिक प्राली, कावसुती 8 फिमोल चोक ठिक अगाडि।
4: सम्पर्क नम्बर 9761888।

0: सूचना सूचना सूचना अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिर्पाली, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर। कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे। महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे। भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ओपीडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, ईसीजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड नवलपुर। मोबाइल नम्बर 9847005608 र 9412073207।
1: ए हजुर, सुन्नुहोस् न बुवा आमा बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जान न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ, अब चिन्तै नलिनुहोस् न। हाम्रै कावासोती थाना चोक अगाडि A to Z मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि

0: फेन्सी कपडाहरू मात्र 400, 600, 800, 1000 पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासोती थाना चोकको A to Z मोबाइल हाउस को आडमा। सम्पर्क मोबाइल 9898065942 र 9848080062। 400, 600 and 800,000 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: कान्छी के आमा, यो पाली कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
3: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
2: लौ, थाहा पाउनु भएको छैन र, हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती 3 सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
3: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
1: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर, फोन 0785595979, मोबाइल 9914465233।
2: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ। नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ECG, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
4: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
2: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
4: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
2: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
4: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरी,
2: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
4: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
2: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ।

0: सत्तरी सतासी छ सय छब्बिस र अन्ठानब्बे चार उन्नाइस पन्ध्र एक सय पाँच
1: मध्यबिन्दु समय सूचक
2: यति बेला साँझको सात बजेको छ। इट्स सेभेन पिएम।
3: लाख्यो होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन हो शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
4: अब कुरो के भन्दाखेरिलाई, काउसतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रड, सिमेन्ट, गिटी, बालुवा, ढुङ्गा, दक्ष ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झटै नभइकन ठ्याक्क ठुक्क भइदिएको।
5: हजुर, जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिलिमहल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाँटी, टाइल, रङ रोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी, बालुवा, ढुङ्गा, निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
6: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
7: भण्डारी इन्टरप्राइजेस फिल्महल चोक शिव मन्दिर दुई, फोन 078-45-9909, मोबाइल 98-570-40-603, 98-470-60-603।
8: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, कावसुतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
9: यी सबै गरगहना त हाम्रै कावसुतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मङ्गलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
8: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावसुती कहाँनिर होला दाई पसल?
9: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
10: सम्पर्क मोबाइल 98-470-73-308, 98-175-92-103 र 98-064-39-792। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुन चाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
11: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् क्या मलाई।
12: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
8: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ। सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ। सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ। सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ। सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ। सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ। सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ। सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै

0: भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ
1: वाशिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि, सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
0: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
1: त्यति मात्र हो र, त्यहाँ त लाइट बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
0: ल उसो भए अहिलै गइहाल्नुहोस्।
2: सम्पर्क सुलभ इन्टरप्राइजेज कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 9860359318।
3: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
4: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
3: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
4: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
5: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
3: अब तपाईँको सन्तानको सपना टाढा छैन।
6: आमा क्लिनिक प्राली, कावसती 8 फ्री मल चोक ठीक अगाडि।
5: सम्पर्क नम्बर 97688 80286, फोन नम्बर 078595948।
4: सन्तान सबैका लागि सम्भव छ।

0: सूचना सूचना सूचना अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिर्पाली अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर।
1: During this hard time, and thank you so much for your time in this podcast. Thank you so much.
2: Thank you, Samarika. It was a pleasure talking to you once again.
3: Thank you, Samarika. Thank you.
1: You can listen to Sunasathi Mero Katha podcast series at different social media platforms of Plan International Nepal and CIN Radio Network on Fridays at 7 p.m. Thank you for being with us till the end. Thank you.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा। बाढ़ीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5,000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला।
1: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुराको नै पाठ सिकायौँ हजुर अहिले।
0: बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढ़ी पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
2: किशोरी बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू, यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न कांग्रेस इतर पक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 वटा मेसिनको तीव्र प्रयोग।
3: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाडी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसीको विनाशकारी बाढ़ीले निम्त्याएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
1: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुराको नै पाठ सिकायौँ हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलिएन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
5: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढ़ी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढ़ीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्य विदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
2: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रय स्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
5: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन, दबाव तथा झुटा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
6: अहिलेसम्म हाम्रो मानवीय क्षति 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन चाहिँ करिब 5000 नै हुनुहुन्छ। अझै पनि उद्धार गरिएको संख्या चाहिँ 13702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो। अहिलेसम्म
5: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजात रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ सड़क खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
7: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभलिङ गरेर अब यो महिनाभित्र ल्याबी लोडहरू, अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धनका कार्यहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यहाँ मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सड़क छिटो सञ्चालनमा ल्याउने 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ। नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले काँग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा पार्टीभित्रको आन्तरिक कलहले काँग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकिलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
8: हामी त्यतिखेरका अब अग्नियान भनिहाल्नुभयो चौध महाधिवेशन केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू दिनाथको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री पूर्व मुख्यमन्त्री वर्तमान मुख्यमन्त्री हामी सबैको भनाइकन सबै पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौँ भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका आठ बुझे पाँच बुझेको छलफल भएको थियो त्यही नौ दिन नै अगाडि गयौँ भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
5: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स द्वय मनिषा कुमारी शाह र सजन चौधरी कास रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढ़ीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो, तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाड़ी घटेका छन्। एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
0: बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
9: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ।
0: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृंखला मिलिजुली नेपाली। फेरि विनाशकारी बाढ़ीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
10: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईँले यो खोप लगाउनु भएको छ कि छैन, छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरुद्धको खोप लगाउनुहोस् है। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरोधोज घरती मगर:
14: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 केन्द्र होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्त्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाट खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घरोगी सबैले खोप लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबिला विरुद्धको खोप पनि प्रदान गर्नेछौँ।
10: हैजा टिटी दादुरा रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खुल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रञ्जितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरुरी छ भनेर सोधेका छौं।
15: 3 प्रकारको परिचय पत्र हामीहरूले बनायौं, एउटा रातो, निलो र पहेँलो। रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौं। अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौं। निलो कार्ड पनि लगभग 1,00,000 रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीडित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौँ। र अर्को बनायौँ पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेछन् उहाँहरू पनि त पीडितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूलाई चाहिँ पहेँलो कार्ड बनायौँ। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो। हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो। त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घर भेटीको हो उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ। यो क्रम चाहिँ जारी नै छ, फोनबाट सम्पर्क आउनुहुन्छ, हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ। मेरो नम्बर 9852064001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 9800106023।
10: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ, आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
9: 5 दिन हिजो 21 सम्पन्न गरे हौ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाई 190 फिट छ र चौडाइ 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवाहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। 1-way टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ 2-way चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
10: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
0: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला, त्यसको जोखिम र सावधानी?
16: करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
0: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
16: अहिले पछिल्लो चिन्तर्फबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ। हिमतालहरू यस्तै विस्फोट हुन सक्छ। त्यसकारणले जोखिम चाहिँ अब यो 100 वर्ष आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छुट्टै बेहोर्न पनि पर्न सक्छ, अथवा 100 वा 200, 400 वर्ष नआउनु पनि सक्छ। त्यस कारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने जुन किसिमको तापमानमा आएको वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ, यो हेर्दै गर्दाखेरि चाहिँ यस्ता घटनाहरू फेरि पनि घट्छन्, छिट्टै पनि घट्न सक्छ।
17: मोरङको कट्नु खोलाको अवस्था चाहिँ के छ? यो प्रश्न चाहिँ खड्का होम र विक्रम भण्डारीज्यूको तर्फबाट, उहाँहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ भनेर प्रदीप पराजुलीले लेख्नु भएको छ।
16: अहिले यतिखेर मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौँ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्। तर आकल झुकल कहीँ 81-82 घन्टाको लागि ठुलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढी आउन चाहिँ सक्छ। तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यस कारणले यदि पानी परिरहेको छ, गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घन्टाको लागि कुनै बाढी खोला बढ्ने चाहिँ हुनसक्छ। तर अब निरन्तर पानी झरी र ठुलो बाढीको सम्भावना चाहिँ छैन।
17: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङ्दी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
16: मर्स्याङ्दी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङ्दी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने अब मर्स्याङ्दीमा मात्रै होइन, समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट छिरित हुने बाढीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यस कारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाखभन्दा अगाडि हामी सुरक्षित रहन सक्छौँ भन्न सक्छौँ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसुन सुरु हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
17: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोशी आसपास क्षेत्रमा जोखिम बढेको भन्ने खबर छ भन्नुभएको छ।
16: हो, आज एक बिहानै हामीलाई त्यो खबर सूचना आयो, आउनसाथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गऱ्यौँ र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गऱ्यौँ। त्यो हेर्दाखेरि त्यति ठुलो पहिरो र त्यति ठुलो मात्रामा पानी जम्मा भएको देखिएन, र तल्लो क्षेत्रमा प्रभावित हुनसक्ने त्यस्तो ठुलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौँ भनेर हामीले सूचना जारी गऱ्यौँ। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
17: पर्वतको अन्नपूर्ण गाउँपालिका एघार स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँहरूले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
16: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाडी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौँ ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, तर पछिल्लो समय पहाडी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ, पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यतः उच्च हिमाली पहाडी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्त्वपूर्ण राजमार्गहरू छन् मुख्यतः मेची राजमार्ग कोशी राजमार्ग बिपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाडी राजमार्गहरूका क्षेत्रहरू अलिक बढी पहिरोको जोखिममा देखिन्छ।
17: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
16: अब यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ, सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवतजावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौँ भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
0: प्रधानमन्त्री राहत कोषमा कुल 13,23,00,00,00,00 रुपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढीबाट अहिलेसम्म 1,386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्। बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढी पीड़ितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्ता बस्न कांग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाड़ी सहभागी हुने भएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: मध्यबिन्दु समय सूचक.
2: मध्यबिन्दु समय सूचकको साथमा
3: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र.
4: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर.
3: मोबाइल 9847073308, 9175792103.
5: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर.
6: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105.
1: मध्यबिन्दु समय सूचक.
7: यति बेला रातिको 8 बजेको छ.
8: It's 8 p.m.

0: कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ।
1: चिलेमे हाइड्रोको टनेलसम्म जाने बाटो खोलियो। विदेशी सहितको संयुक्त टोलीसँग काम जारी रहेको नेपाली सेनाको भनाई। 10 दिनपछि त्रिशुली 3A सुरुङबाट उद्धार गरिएका सञ्जय शाह अस्पतालबाट डिस्चार्ज। प्रधानमन्त्री बालिनले 8 असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने।

0: एक्सर्स एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513183667, धुन्चे शाखा सम्पर्क 98513178666, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। खल्तीमा पैसा नहुनेले पनि स्वास्थ्य उपचार पाउनुपर्छ र पैसा नभएर कोही मर्न पर्दैन भन्दै चुनावी सभाहरूमा न्याय र समानताको चर्को ओकालत गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको चुनावी प्रतिबद्धतामाथि सप्तरीको राजविराजमा घटेको एक लज्जास्पद घटनाले गम्भीर प्रश्नचिन्ह खड़ा गरिदिएको छ। प्रधानमन्त्रीको उक्त लोकप्रिय घोषणा र सरकारको मातहतमा रहेका अस्पतालको वास्तविक कार्यशैली बीच आकाश जमीनको दूरी रहेको प्रमाणित गर्दै राजविराज नगरपालिका 14 गर्भवती बबिता पासवानले केवल 2500 रूपियाँ मेडिकल जाँच शुल्क तिर्न नसक्दा गजेन्द्र नारायण सिंह अस्पताल बाहिरकै चिसो फुटपाथमा बच्चा जन्माउनु परेको छ। नागरिकको स्वास्थ्यको ग्यारेन्टी गर्ने दावीसहित सत्ताको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्रीको आफ्नै ड्रीम प्रोजेक्ट चुनावी नारालाई गिज्याउने गरी घटेको यस स्वास्थ्य चरम लापरवाहीको घटनाले अहिले संसददेखि सड़कसम्म सरकारको कड़ा आलोचना भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी सभामा घण्टी बजाउँदै हजारौंको जनमानस अगाडि खल्तीमा पैसा नहुनेले पनि स्वास्थ्य उपचार पाउनुपर्छ र पैसा नभएर कोही मर्न पर्दैन भन्नुभएको थियो। त्यही बेला सिट्ठी र ताली परर बजेका थिए।
4: खल्तीमा पैसा नभएको विपन्न गरीबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हाम्रो एजेन्डा।
3: प्रधानमन्त्री बालेन्द्र शाहको यो घोषणामा त्यति बेला सिट्ठी र तालीको गडगडाहटले समर्थन जनाएको थियो, तर प्रधानमन्त्रीको त्यही प्रतिबद्धताको परीक्षा लिने गरी अहिले सप्तरीकी बबिता पासवानको घटना सार्वजनिक भएको छ। आर्थिक अभावमा उपचारका लागि अस्पताल पुगेकी प्रसव पीड़ित महिलाले अस्पताल बाहिरै बच्चा जन्माउनु पर्ने अवस्था आएपछि प्रधानमन्त्रीको घोषणामाथि नै प्रश्न उठेको हो। यही विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले प्रतिनिधि सभामै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले प्रधानमन्त्री बालेनको चुनावी घोषणालाई स्मरण गराउँदै राज्यले विपन्न नागरिकको स्वास्थ्य अधिकार व्यवहारमा कसरी सुनिश्चित गरिरहेको छ भन्ने प्रश्न उठाउनु भएको छ।
5: गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ, त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ र विशेष गरी स्वास्थ्य मन्त्रालय कहाँ उभिएको छ? स्वास्थ्य मन्त्रालयले

0: एजेन्डा कार्यान्वयनको लागि, लागू गर्नको लागि आजसम्म नीति नियममा के परिमार्जन गरेको छ, के बहस गरेको छ म सोध्न चाहन्छु। त्यो रात एउटा शिशु मात्र जन्मिएको होइन सभामुख महोदय, त्यो रात एउटा प्रश्न पनि जन्मिएको हो। त्यो प्रश्न हो के गरिब भएर जन्मिनु यो देशमा अपराध हो?
1: निमुखा जनताले भोग्ने नियति बेग्लै छ। बाँच्न जाने अस्पतालको प्रसव पीड़ामा रहेकी महिलालाई लखेटिदियो। खुशबु ओलीले संसदमा सरकारसँग जवाब मागिरहँदा घटनाको अर्को पाटो स्वास्थ्य प्रणालीमै देखिएको कमजोरीतर्फ पनि औंला ठटिएको छ। प्रसव पीड़ामा रहेकी महिलाले तत्काल उपचार किन पाइनन्? अस्पतालको आपतकालीन प्रक्रिया र विपन्नका लागि उपलब्ध सरकारी सुविधा किन सक्रिय भएनन्? सत्तारूढ़ दलकी सांसद तथा चिकित्सक डाक्टर तोसीमा कार्कीले यिनै प्रश्नको जवाब खोज्नु भएको छ।
0: म आग्रह गर्न चाहन्छु, बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस् चिन्ता नलिऊ बबिता, म तिम्रो साथमा छु। फ्री डेलिभरी प्रसव बच्चा जन्माउनको लागि मात्र निशुल्क होइन, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस्, आवश्यक संशोधन गरियोस्। प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाइ 24 घण्टा अलर्ट र एक्टिभ राखियोस् भन्न चाहन्छु। गरिब बिरामीले कहाँ जाने, कसलाई भन्ने, कसरी पैसा जुटाउने खोज्नु पर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफै पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाऊ भन्न चाहन्छु।
1: बबिता पासवानको घटनाले स्वास्थ्य सेवाको व्यवस्थापनसँगै सरकारको राजनैतिक जवाबदेहितामाथि प्रश्न उठाएको छ। सत्तारूढ़ दलकै सांसद अमरेश सिंहले घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहप्रति कड़ा असन्तुष्टि व्यक्त गर्दै मधेसका जनताको मतबाट सरकारमा पुगेको नेतृत्वले नै मधेसी समुदायलाई व्यवस्था गरेको आरोप लगाउनु भएको छ। उहाँले सरकारलाई सचेत गराउँदै आगामी दिनमा यसको राजनैतिक परिणाम भोग्नुपर्ने चेतावनी समेत दिनुभएको छ।
2: बिहानै मेरो घरमा एउटा दलित नेता भोला पासवान सप्तरीबाट आउनुभयो, उहाँले भिडियो देखाउनु भएको थियो त्यो बबिता पासवानको, कि राज्य कति मधेसी प्रति पीड़ादायी छ, कि उलाई हस्पिटलमा बस्ने अधिकार पनि दिएन। म रुँदै आए त म यहाँ रुँदैन, म राज्यलाई भन्न चाहन्छु तपाईँ मधेसीको बलमा सरकार ठहराउनु भएको छ, तपाईँको तासको पत्ता हो। तपाईँको लागि यही व्यक्ति बोलेका थिए कि यो सरकार बनेन भने आत्मदाह गर्छु, र यही ठाउँबाट भन्न चाहन्छु कि तपाईँ मधेसीलाई तबाह गर्नुहुन्छ, तपाईँको नाश लेख्या छ।
1: सांसदहरूले बबिता पासवानको घटनालाई केवल एउटा अस्पतालको कमजोरीका रूपमा नलिई विपन्न नागरिकका लागि राज्यले सुनिश्चित गरेको स्वास्थ्य सेवामाथिकै प्रश्नका रूपमा उठाएका हुन्। सरकारी स्वास्थ्य सेवा, आमा सुरक्षा कार्यक्रम र अस्पतालको आपतकालीन व्यवस्थापन प्रणाली कहाँ चुकियो भन्ने विषयमा छानबिन हुनुपर्ने उनीहरूको माग छ। सत्तारूढ़ दलकै सांसदहरूबाट सरकारसँग जवाब माग भइरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि घटनालाई गम्भीरतापूर्वक उठाएको छ। कांग्रेसका सांसद गीता गुरूङले आर्थिक अभावकै कारण एउटी गर्भवती महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु स्वीकार्य हुन नसक्ने भन्दै सरकारसँग प्रश्न गर्नुभयो।
3: सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिरै एकजना महिलाले बच्चा जन्माउनु परेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन, कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सड़कमा बच्चा जन्माउनु पर्ने हो? सभामुखज्यू, म प्रधानमन्त्रीज्यूको नियतमा अहिले नै धेरै शंका त गर्दिन, तर अपेक्षित परिणाम आएन प्रधानमन्त्रीज्यू।
1: बबिता पासवानको घटनाले सरकारको राजनैतिक जवाबदेहितामाथि प्रश्न उठाएसँगै संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवाको कार्यान्वयनमाथि सांसदले प्रश्न गरिरहेका छन्। आर्थिक अभावकै कारण गर्भवती महिलाले अस्पतालको ढोकामै बच्चा जन्माउनु पर्ने अवस्था आउनु राज्यको स्वास्थ्य प्रणालीमाथिकै गम्भीर प्रश्न भएको भन्दै उनीहरूले सरकारसँग जवाब माग गरेका छन्। सत्तारूढ़ राष्ट्रपाकै सांसद खगेन्द्र कर्णले घटनाबारे हिजो नै सम्बन्धित मन्त्रीले संसदमा स्पष्ट जवाब दिनुपर्ने संसदमा माग गर्नु भएको थियो।
4: एउटा महिला पैसाको अभावको कारणले चाहिँ अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनु परेको छ, हामी चाहिँ स्वास्थ्यमा ठुला ठुला कुरा गरेर बसिरहेका छौँ। मान्य मन्त्रीज्यूलाई ध्यान आकर्षण गराउन चाहन्छु कि सप्तरीमा भएको घटनाको सत्य तथ्य विवरण संसद समक्ष आएर जानकारी गराउनु हुनेछ।
1: सांसदहरूले घटनालाई गम्भीर रूपमा उठाएपछि सरकारले भने छानबिन अघि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर उनीहरूमाथि अनुसन्धान भइरहेको प्रतिनिधि सभालाई जानकारी गराउनु भएको छ।
5: मिति 2083 भदौ 25 गते प्रतिनिधि सभा बैठकमा माननीय ज्यूहरूले सप्तरीको राजविराज स्थित गजेन नारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनु भएको विषयप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनाको जानकारी प्राप्त हुनसाथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ। यसका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह

0: पाँच सदस्यीय टोली हिजो नै स्थलगत छानबिनका लागि राजविराट पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालय तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवन जङ राईमाझी समेत रहनु भएको छ। उक्त घटनाका सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत ड्यूटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ।
1: बबिता पासवानले आर्थिक अभावकै कारण अस्पतालको बाहिर बच्चा जन्माउनु परेको घटना केवल एउटा परिवारको पीड़ा नभई नेपालको स्वास्थ्य प्रणाली र राज्यको जिम्मेवारीमाथिको गम्भीर प्रश्न बनेको छ। संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवाको हक व्यवहारमै सुनिश्चित गर्न नसकिएसम्म यस्ता घटना दोहोरिन सक्ने भन्दै सांसदले सरकारको ध्यान आकर्षण गराएका छन्। घटनाबारे छानबिन अघि बढ़िसकेको अवस्थामा अब दोषी पहिचान र कार्यवाहीसँगै अस्पतालको आपतकालीन सेवा, सामाजिक सेवा इकाई, आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता सुधार गर्दै पैसाकै अभावमा कुनै पनि गर्भवती महिलाले अस्पतालको ढोका बाहिर बच्चा जन्माउनु पर्ने अवस्था नआउने सुनिश्चितता गर्नुपर्ने चुनौती सरकार सामु रहेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
2: नेपाली सेनाले चिलिमे हाइडोको टनलसम्म जाने बाटो खोलिएको जनाएको छ। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार हेभी इक्विपमेन्ट जान मिल्ने गरी टनलसम्मको बाटो खोलिएको हो। यो हाइडोमा विदेश सहितको संयुक्त टोलीसँग काम भइरहेको सेनाले जनाएको छ। सेनाका अनुसार अहिले लेदो फाल्ने काम भइरहेको छ। त्यसै गरी रसुवागढी जलविद्युत आयोजनामा कम्पोस्ट साइट क्विक रियाक्सन टिम तथा विदेश सहितको संयुक्त खोज तथा उद्धार टोली मार्फत खोजीको काम भइरहेको सेनाले बताएको छ। लाङटाङ हाइडोमा पनि खोजी कार्य भइरहेको सेनाले बताएको छ। माथिल्लो त्रिशुली एकको हाकु बेसी स्थित अडिट एकको टनलमा नेपाली सेनाको टोलीले टनलको 200 मिटर आसपासको इलाकामा ड्रोन मार्फत रेकी गरी खोजी कार्य गरेको तर केही पनि फेला नपरेको बताएको छ। त्रिशुली 3-1 पावर हाउस तथा टनल इलाकामा पनि संयुक्त टोली मार्फत खोजी भइरहेको छ। त्रिशुली 3 पनि खोजी जारी रहेको सेनाको भनाइ छ। रसुवा बाढीमा परेको 10 दिनपछि त्रिशुली 3-1 सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय शाह काठमाडौँको छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ 19 सुरुङबाट उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएका उनी 8 दिनको अस्पताल बसाएपछि शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले 24 सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने हुनुभएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले आज आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिनुभएको हो। संयुक्त राष्ट्रसंघको 81 महासभाको हाई लेभल जर्नल डिबेट 22-28 सेप्टेम्बरसम्म न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ। सचिव राईका अनुसार महासभाको जर्नल डिबेटमा सम्मानीय प्रधानमन्त्रीज्यूले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनः रूपथानका लागि 2,34,32,17,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। बाढी पश्चात त्यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थीहरूको पठन पाठन अवरुद्ध भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्या खुलेर राखिएको र प्रधानमन्त्री लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको ढकालले जानकारी दिनुभयो। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण

0: नागरिक एप मार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्ति अनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीहरूलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनु पर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ। सत्तारूढ दल रासपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आचार्यको संयोजकत्वमा 11 संसदीय समिति गठन गरिएको हो। उनका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो। काठमाडौँको तिनकुनीस्थित गैरी गाउँबाट प्रहरीले 705 सिलिन्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले 2 ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो। ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारा स्थित जय श्री बालाजी ग्यास स्टोरका संचालक दिनेश लुइटेललाई प्रहरीले पक्राउ गरेको छ। बसुन्धारामा ग्यास स्टोर सञ्चालन गरेका लुइटेलले प्रति सिलिन्डर 2750 रुपियाँमा ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए। अर्थमन्त्री डाक्टर सडिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सिजनको 28 वार्षिक साधारण सभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढाइएको जानकारी दिनुभयो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेकोसी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनस्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोसाक दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बाराज अर्याल, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना पोसाक दर्जा र चिन्हको प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। दक्षिण कोरिया र इरानका विदेश मन्त्रीले आज फोन वार्ता मार्फत हर्मुज जल घाँटीको सुरक्षा तथा मध्य पूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। दक्षिण कोरियाले जल घाँटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्याङ्कन गरिरहेका बेला दुई देशका विदेश मन्त्रीबीच वार्ता भएको हो। दक्षिण कोरियाली विदेश मन्त्री चो ह्युवनले इरानी समकक्ष अम्बास अराघचीको अनुरोधमा वार्ता गर्नुभएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको हो। मलेसियामा जारी एसिसी पुरुष प्रिमियर कपको फाइनलमा भोलि नेपाल र युए उपाधि सन् 2027 एसिया कप स्थानका लागि आम्ने सामने हुँदैछन्। जारी प्रतियोगितामा युए अपराजित रहँदै फाइनलमा पुगेको छ भने नेपाल समूह विजेता बनेर सेमी फाइनलमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो। नेपाल र युए बीच हालसम्म 19 एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले 11 र युएले 8 जित निकालेका छन्।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो हो नेपाली रेडियो,
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ बिनु शर्मा।
9: खल्तीमा पैसा नहुनेले पनि

0: समाचार पाउनुपर्छ भन्दै जनतालाई सुखको सपना देखाउने तिनी बालिन सारा नयाँ एजेण्डा बोकेकाहरू आज व्यवस्था र सरकारको बागडोर सम्हालेर बसिरहेका छन्। तर भाषणको यो सुन्दर संसार र विपन्न नेपाली आमाले भोग्नुपर्ने धरातलले यथार्थबीच कति कुर खाडल छ भन्ने कुरा बुझ्न सप्तरीको राज विराज पुग्नुपर्छ। जहाँ मात्र 1200 रुपियाँ खल्तीमा नपुग्दा एकजना गर्भवती आमा अस्पतालको गेट बाहिर सड़क पेटीको चिसो नालीमाथि छटपटाउँदै सुत्केरी हुन बाध्य भइन्। मंगलबार मध्यराती 1 बजेको थियो। राजविराज नगरपालिका 14 कि 30 वर्षीय बबिता कुमारी पासवानलाई सहनै नसकिने प्रसव पीड़ा अर्थात सुत्केरी व्यथा भइरहेको थियो। मजदूरी गरेर परिवार पाल्ने श्रीमान हरेराम पासवानले हतार हतार ई रिक्सा खोजेर श्रीमतीलाई लिएर गजेन्द्र नारायण सिंह अस्पताल पुगे। मनमा आशा थियो अस्पताल पुगेपछि त सरकारको आमा सुरक्षा कार्यक्रमले न्याय देला, मेरो श्रीमतीले सुरक्षित रूपमा बच्चा जन्माउनिन्, उनलाई आशा थियो। अस्पतालको लेबर वार्डमा जाँच त भयो तर लगत्तै स्वास्थ्यकर्मीले रगत परीक्षणको एउटा पूर्जा हरेरामको हातमा थमाइदिए। भूमिविहीन हरेरामको खल्तीमा जम्मा 2000 रुपियाँ मात्र थियो, जुन बबितासँगै थियो। जब उनले काउन्टरमा सोधे जवाब पायो रगत जाँचको 3200 रुपियाँ लाग्छ। यो रात बबिताले अस्पतालको बेडमा होइन एक एक सेकेन्ड मृत्युसँग लडिरहेकी थिइन्। प्रसव पीडाले मरणासन्न भएर छटपटाइरहेकी उनी अस्पतालका मान्छेहरू पेटको बच्चा भन्दा बढी काउन्टरको पैसा हेरिरहेका थिए। बबिता सम्झिन्छिन् मात्र 1200 रुपियाँ नपुग्दा उनका श्रीमान अस्पतालभित्र लाचार बने, केही बोल्नै सकेनन्। मध्यराती आफूलाई फोन गर्दा पनि पैसाको जो हुन नसकेको उनी बताउँछिन्। अन्तत बाहिरका औषधि पसलमा उधारो माग्न हरेराम निस्कदा पीडाले चिच्याइरहेकी बबिता पनि लुरुलुरु श्रीमानको पछि पछि बाहिर आउन बाध्य भइन्। बिहानको 4:30 बज्न लाग्दा बेथाले सिङ्गो शरीर चुडिएजै भएपछि बबिता अस्पतालका गेट बाहिर सड़क पेटीको नालीमाथि घोप्टो परेर रुन र कराउन थालिन्। अस्पतालका डाक्टर र नर्सहरू त्यहीबाट हिँडिरहेका थिए। मैले रुँदै हेरे तर कसैले मलाई मान्छे सम्झेनन्। बबिताको आँसु खस्छ। अन्तत छिमेकी महिलाको सहयोगमा 2.5 घण्टासम्म भुइँमा छटपटाउँदै बबिताले त्यही नालामाथि नै आफ्नो नवजात शिशु छोरालाई जन्म दिइन्। भाषणमा निशुल्क स्वास्थ्यको नारा घन्किरहँदा एउटा नेपाली शिशुको पहिलो पाइला सड़कको फोहोर नालामा पर्यो। बच्चा जन्मेपछि आत्तिएका हरेरामले पुनः श्रीमती र शिशुलाई बचाउन अस्पतालको गाइनो वार्ड भित्र पुर्याए तर त्यहाँ दया र उपचार पाउनुको साटो नर्स र सरसफाई कर्मचारीहरूले चरम दुर्व्यवहार गरे। भर्खरै सड़कमा बच्चा जन्माएर शिथिल भनेकी आमालाई केही बेर बस्न दिनुहोस् भन्दा कर्मचारीहरूले छिटो निस्किहाल्नु होइन भने धक्का दिएर निकाल्छौ भन्दै अप्काएर लकेटेर अस्पताल बाहिर निकालिदिए। अन्तत त्यो गरिब परिवार फेरि ई रिक्सा चढेर घर फर्कन बाध्य भयो। अहिले अस्पतालका डाक्टर जितेन्द्र कडेल हामीलाई जानकारी नै नदी उनीहरू बेडबाट भागे भन्दै आफ्नो गल्ती लुकाउन खोजिरहेका छन्। भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र अहिले आमा र शिशुलाई अस्पताल ल्याएर उपचार त गरिएको छ तर यो घटनाले अहिलेको व्यवस्थालाई गिज्याइरहेको छ। भाषणमा पैसा नहुनेले पनि उपचार पाउनुपर्छ भन्नु जति सजिलो छ, बबिता जस्ता विपन्न नागरिकका लागि अस्पतालको गेटभित्र छिर्नु त्यति नै कठिन छ। 1200 रुपियाँ नहुँदा एउटा शिशु फोहोर नालामा जन्मिन विवश हुन्छ भने के त्यो नालाको हिलो बबिताको शरीरमा मात्र लागेको हो र? होइन, त्यो हिलो त देशको लाचार स्वास्थ्य प्रणाली, नेताहरूले गर्ने ठुला भाषण, यो निर्दय राज्यको अनुहारमा लागेको हो। कि अबोध शिशुले भोलि ठुलो भएर सोध्यो भने सरकारसँग के जवाब छ? कि तिम्रो आमाको खल्तीमा 1200 रुपियाँ थिएन, त्यसैले तिमी नालामा जन्मियो भनिदिने? एउटा नागरिक हुनुको मूल्य 1200 रुपियाँ मात्रै हो।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: सुन्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
1: महाधिवेशन चाहिँ तालिका निकाल्छ, महाधिवेशन त हुन्छ नै, अब त्यसमा त कहाँ सर्छ त भन्ने।
2: 20-25 जना कतिजना पूर्व केन्द्रीय सदस्यहरूले महाधिवेशन सारो भनेर सभापतिलाई भेटेरै दबाब पनि दिनुभयो, यसपछिको के छ?
1: दबाब दिने कुरा भइहाल्छ, अब त्यहाँनिर निर्वाचन चाहिँ टाइममै हुन्छ, त्यो दबाब दिने मान्छेहरू त्यो समूहहरू त त्यस्तो त भइरहन्छ नि प्रजातन्त्र।
2: अनि उहाँहरूले फेरि अर्को के भन्नुभएको छ भने यो बाढी पहिरोले गर्दाखेरि विभिन्न ठाउँमा चाहिँ प्रभावित भएको छ, मान्छेहरू महाधिवेशनमा सहभागी हुन नसक्ने अवस्था छ, त्यस कारणले सारो पनि भन्नुभएको छ।
1: त्यस्तो चाहिँ ठिकै हुनको लागि संविधान र कानुनले पनि दिनु पर्यो नि त, परेन।
2: अनि
1: त्यो बाढी पहिरो चाहिँ त्यो कुरा आफ्नो ठाउँमा छँदैछ, तर संविधान र चाहिँ विधानलाई त मिच्न कसैले पनि सक्दैन नि त।
2: संविधानमा त पूर्णबहादुर खड्काले वैशाख जेठसम्म कहिलेसम्म सार्न मिल्छ भन्ने टाइपको कुरा गर्नुभएको थियो नि।
1: होइन, संविधानको व्याख्या गर्ने त सर्वोच्च होला नि त, सर्वोच्च भन्दा त्यहाँनिर अब पूर्णबहादुर हो कि को बहादुर हो मलाई जान्दिनँ, संविधानको व्याख्या त सर्वोच्चले गर्ने होला नि त, उहाँले गर्ने होइन।
2: यो कार्तिक बक्सिर भन्दा पछाडि त लैजान सकिन्न भन्ने तपाईँहरूको बुझाइ होइन?
1: बुझाइ मात्रै होइन भने संविधान र कानुनले दिएको कुरा त्यही हो,
2: होइन
1: हाम्रो बुझाइ हो र भने संविधान र कानुनको बुझाइ हो।
2: जस्तो आज ज्ञापन पत्र बुझाउनेहरूले पनि कार्तिक मक्सिरतिर लैजाऊ भन्नुभएको छ नि त, के कार्तिक मक्सिरतिर सार्ने?
1: होइन, कार्तिक मक्सिरतिर लैजाऊ भन्नको लागि चाहिँ त्यो सबै चाहिँ दसैँ तिहार के चाडपर्व दसैँको चाहिँ अष्टमी नवमीमा महाधिवेशन गर्ने कि दसैँ मनाउने पनि होला नि त, होइन र
2: भनेको अहिले असोजमै गर्नुपर्छ भन्ने के हो त तपाईँहरूले यता जिद्दी? फेरि
1: होइन, जिद्दी होइन, संविधान र कानुन सर्वोच्चको त्यहाँनिर फैसला हो, त्यो व्याख्या गर्ने त्यो कुरा गर्ने त सर्वोच्च अदालत होला नि त, होइन र
2: सर्वोच्च अदालतले 16 गतेदेखि नै गर्नु भनेको छ।
1: सर्वोच्च अदालतले चाहिँ त्यो कुराको स्टुडी लिएर उसले चाहिँ 16-19 त्यहाँनिर अधिवेशनको डेट सँगै फिक्स गरिसकेका हुनाले तिम्रो रिट लाग्दैन भनेको छ नि त।
2: भनेपछि तपाईँहरूले चाहिँ बाध्यकारी छ संविधान?
1: बाध्यकारी हाम्रो बाध्यकारी होइन भने संविधान र कानुन सर्वोच्चको बाध्यकारी
2: हो, उनीहरूले गर्दा तपाईँहरू सार्न चाहिँ चाहेर पनि सक्नुहुन्न।
1: संविधान र कानुन भन्दा विपरीत हामीले सार्न मिल्ने कुनै भएन।
2: अनि अर्को चाहिँ फेरि शेखर कोइरालासित पूर्णबहादुर खड्कासित पनि प्यारलले वार्ता भइरहेछ, त्यस कारणले सर्न सक्छ कि भन्ने आशंका छलफल चाहे गाई गुई कुरा पनि गाउँ गाउँ कार्यकर्ताहरूको बिचमा गइरहेछ के
1: कुरा? त्यहाँनिर अब नेताजीहरूले त्यहाँनिर छलफल गरे होला, त्यो कुरा आफ्नो ठाउँमा होला होइन, उहाँहरूले कसरी हो। अब मैले देखेको चाहिँ त म निर्वाचन समितिको संयोजक हुँ, मैले चाहिँ विधान र कानुन संविधान हेर्ने हो, विधान र कानुन र संविधानले चाहिँ त्योभन्दा बढी तलमाथि गर्न सकिँदैन भन्ने मेरो त्यो संविधान र कानुनको बुझाइ हो, कानुन र संविधान भन्दा बाहेक त म त कहाँ जान सक्छु।
2: यो वार्ता सार्ता भइरहेछ, जो जो आइरहनु भएको छ नि उनीहरू छुट्ने हुनुभयो उहाँहरू?
1: होइन, त्यो अधिवेशनमा भाग लिनु त अहिले पनि उहाँलाई सुविधा छ नि त,
2: अध्यावधिक नगरेकाले पाउने कि नपाउने?
1: होइन, त्यो त त्यहाँनिर नै गरिसक्नु भयो नि, त्यो पहिला त्यहाँनिर पुष मसान्तरसम्म रिन्यु गरेका मान्छेलाई नि समावेश गर्न त गरिस निर्णय नै भइसक्यो।
2: ए, भनेपछि त्यति बेला त अब अहिले अध्यावधि गर्दिन भनेहरूले पनि त्यति बेला त नवीकरण गर्नुभएको छ?
1: अहिलेको अध्यावधि भनेको त डिजिटल गरेर अपडेट गरे त हो नि, अपडेट चाहिँ त्यसमा नि हुन्छ भनेपछि त अरू त के गाह्रो भयो र।
2: अनि अर्को यो जुन बाढी पहिरोको कारणले 3-4 जिल्लामा चाहिँ अलिकति समस्या पनि छ, यसलाई चाहिँ कसरी छुट्टै केही व्यवस्था गर्नु छ?
1: होइन, त्यसलाई यो 4 जिल्लाको हकमा चाहिँ त मैले त्यहाँ चाहिँ अहिले पनि धादिङका साथीहरूसँग धेरैवटा साथीहरूसँग छलफल गरी धादिङमा चाहिँ जम्मा 2 पालिकामा मात्रै समस्या छ अरे, अन्त समस्या छैन अरे धादिङमा।
2: हजुर,
1: अब धेरै चाहिँ समस्या भएको रसुवा र त्यहाँनिर नुवाकोट हो, रसुवा र नुवाकोटको साथीहरूलाई पनि अब केन्द्रीय महाधिवेशन चाहिँ तलमाथि गर्न सकिँदैन, यो बीचको चाहिँ उहाँको बाढी पहिरोको हकमा उहाँको सुविधा अनुसारको गर्न त सकिहाल्नुहुन्छ।
2: 2 जिल्लालाई चाहिँ अब वडा नगर अधिवेशन अलिक पछाडि कतै कुनै आफूलाई जहिले अनुकूल पर्छ त्यति बेला गर्ने
1: होइन, त्यो आफ्नो अनुकूल त गर्नै सकिँदैन। केन्द्रीय महाधिवेशनमा उहाँहरू चाहिँ त्यही 2 जिल्लाका साथीहरू पनि त उहाँहरू केन्द्रीय लड्ने मान्छे होला, उहाँलाई मतदाता त तयार गरिदिनु पर्यो
2: भनेको कसरी गर्नुहुन्छ त उहाँहरूले?
1: अहिलेको चाहिँ सिड्युल जे छ त्यो सिड्युल भन्दा बाहेकका दिनमा उहाँहरूको सुविधा अनुसारको गर्न सकिहाल्नु।
2: अनि अब यो 3-4 भनेको छ नि वडा अधिवेशन, त्यो चाहिँ 3
1: अधिवेशन, हजुर हजुर,
2: अनि त्यसपछि त्यो 3-4 जुन दिन गरे पनि हुने हो?
1: होइन, त्यहाँनिर एउटा जिल्लाले 3 गर्छु भन्नेले 3 नै गर्नु पर्यो, होइन 3 म गर्दिनँ, 4 गर्छु भने 4 नै गर्नु पर्यो, तर त्यो जिल्लामा चाहिँ जुन दिन उहाँले गर्ने भन्नुहुन्छ त्यही दिन गर्नु पर्यो।
2: जिल्लाको र प्रदेशको चाहिँ किन हजुरहरूले नतोक्नु भएको?
1: होइन, त्यसमा त्यहाँनिर त्यो समयले नभ्याइएन,
2: अब पछि गरे पनि पनि हुन्छ भन्ने
1: होइन, पछि गरे पनि हुन्छ भन्नाले कानुनले त्यहाँनिर मतदाताहरू त्यहाँनिर तपाईँको क्षेत्रीय केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि क्षेत्रीय महाधिवेशन पनि प्रदेश महाधिवेशनबाट पनि साथीहरू जो जो आउनु पर्ने मतदाता सबै आइहाल्छन्। त्यो चाहिँ जिल्लाको सभापति पदेन चाहिँ महाधिवेशन प्रतिनिधि हो। अब अहिले लड्दाखेरि चाहिँ जिल्लामा लड्दाखेरि चाहिँ महाधिवेशन प्रतिनिधि कम्पलसरी हुनु परिहाल्छ। त्यो हुने भएपछि त्यही मान्छे चाहिँ मतदाता हुने त हो नि।
2: अनि अहिले विशेष महाधिवेशनबाट बनाएको विधानमा थपिएका नयाँ नयाँ अलि मुख्य उल्लेख्य यो विधानमा भएको मुख्य मुख्य व्यवस्था के हो यो निर्वाचनसँग सम्बन्धित?
1: 35 वर्ष भन्दा मुनिका साथीहरू चाहिँ युवाहरू चाहिँ जेनजी साथीहरू पनि आउनु पर्ने कम्पलसरी छ। त्यो क्लस्टर नै छुट्टै छ
2: भनेको वडाबाटै आउनु आउँछ होइन,
1: वडादेखि नै आउनुहुन्छ उहाँ। केन्द्रीय सदस्य पनि त्यही कोटा अन्तर्गत उहाँहरू माथिसँग केन्द्रीय सदस्यसँग लड्न पाउनुहुन्छ। त्यसबाहेक त्यहाँनिर अब पेसागत श्रमिकहरूको पनि छुट्टै छ।
2: त्यसमा पेसागत श्रमिकमा यो व्यवसायीहरू उद्योगीहरू पर्छन् कि पर्दैनन्? त्यसमा
1: उद्योगीहरू चाहिँ त्यसमा पर्दैनन् उहाँहरू। अब त्यहाँनिर पेसागत भनेको त डाक्टर इन्जिनियर वकिलहरू पर्छन्, पत्रकारहरू पनि पर्यो। त्यो चाहिँनिर ट्रेड युनियन अन्तर्गत नपर्ने साथीहरू सबै यतातिर नै पर्छन्। ट्रेड युनियनमा पर्ने साथीहरू ट्रेड युनियनमा पर्नुहुन्छ।
2: अनि त्यसपछि अर्को यसमा अहिले गरेको विशेष व्यवस्था भनेको चाहिँ केन्द्रीय सदस्य तथा पदाधिकारीहरू पनि वडाबाटै आउनु पर्यो भन्ने अर्को चाहिँ अलिकति जटिल व्यवस्था गरिदिनु भएछ नि तपाईँहरूले।
1: जटिल व्यवस्था होइन, सबैलाई त्यहाँनिर समान दृष्टिकोणले हेरे भन्नु न, कहाँ जटिल हो र।
2: अनि केन्द्रीय अहिले समेत तपाईँको पार्टीमा अहिले
1: मान्छे भने त सबै समान होइन नि भने।
2: अहिले तपाईँको पार्टीको सबैभन्दा ठुलो विवाद भनेको चाहिँ यही कारणले हो जस्तो देखिन्छ। पुराना नेताहरू घोडामा गएर नमस्ते गरेर प्रतिनिधि भएर आउनु पर्ने स्थितिमा तपाईँहरूले पारिदिनु भयो, त्योतिर जान नसक्ने भएर पार्टीबाट निउ खोजे जस्तो देखिन्छ नि उहाँहरूले।
1: संविधानले चाहिँ सबै मान्छे बरोबर भन्छ होइन, अनि एकजना मान्छे चाहिँ एकचोटि चाहिँ केन्द्रीय सदस्य भएपछि त्यो तल चाहिँ जानै नपर्ने, त्यो चाहिँ ठुलो मान्छे भइराख्ने, अनि अरूले चाहिँ तलैदेखि आउनु पर्ने, अनि डिस्क्रिमिनेसन भयो कि भएन भन्नु त
2: होइन। उहाँहरू केन्द्रीय नेतृत्व राजनीति गरेका मान्छेलाई गाउँ गाउँमा वडामा जानु पर्ने कुरा त अलिक गाह्रो भयो नि त।
1: केन्द्रीय नेतृत्व गर्न पनि त त्यही गाउँबाट आएको त होला नि होइन, गाउँलाई चटक्क बिर्सिनु मिल्छ भने।
2: अनि यो यही प्रावधान हटाउनु पर्यो भनेर केन्द्रीय कार्य समितिमा पनि छलफल भयो अरे, अनि हाम्रो अहिले असन्तुष्ट हुनुभएका नेताहरूले पनि त्यही कुरालाई एउटा शर्तको रूपमा राख्नु भएको छ अरे, यो हटाउनु पर्यो भनेर हट्ने सम्भावना छ कि छैन?
1: मलाई पनि जाय लागेको हो नि, हामी संविधानको गुहार माग्छौँ, संविधानले सबै समान हुन् भन्ने मान्छ, अनि एउटा केन्द्रमा चाहिँ एकचोटि पुगे मान्छे चाहिँ सधैँभरि केन्द्रमा मात्रै जानु पर्ने, तल जाँदै नजाने, बिरुवामा पानी हाल्नै नपर्ने, बिरुवा रोपिएर त्यहाँदेखि माथि हाँगा बिगा लागेर त्यहाँदेखि फलफुल फलेपछि त तल त्यहाँनिर पानी हाल्नु पर्दैन भने।
2: भनेपछि अब अन्तिममा भनिदिनु, महाधिवेशन दायाँ बायाँ केही पनि तरिकाले सर्नेवाला छैन?
1: छैन छैन, कारण यो त्यहाँनिर सर्नेवाला छैन भने संविधान र कानुन र विधानले दिँदैन।
2: सर्यो भने के भन्नुहुन्छ हजुरहरूले, इन केस सर्यो भने नेताहरूले सार भन्नुभयो भने?
1: होइन, नेताहरूले सार्ने भन्नु भने विधान र संविधान त्यहाँनिर विपरीतका कुराहरू उहाँले गर्नु हुँदैन भन्ने लाग्छ नि मलाई।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक पीस होम इंटरनेट।

0: एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब जनता जान्न चाहन्छन्। आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का।

0: हजुर सुन्नुहोस् न, बुवा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ, अब चिन्तै नलिनुहोस् न। हाम्रै कावसती थाना चोक अगाडि ए टु जेड मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 हजार पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 हजारमा पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासोती थाना चोकको ए टु जेड मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 9808-65942 र 9804-68062। 400, 600 and 800 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
3: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
4: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 BP मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
3: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
2: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 BP मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली। मोबाइल 9829-0401-31
4: र 97-493-81-588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
5: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
6: गणपति मिष्ठान्न भण्डार।
5: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
6: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावसती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9849151105।
4: कान्छी के आमा, यो पालि कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
7: सोच्दैछु दिदी, नयाँ ठाउँ जाऊ कि पुरानै भरपर्दो ठाउँ खोजु।
4: लौ, थाहा पाउनु भएको छैन र, हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती 3 सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
7: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा, त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
2: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स, 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौ। सम्पर्क जगत ज्वेलर्स, कावासोती 3, सभापति चोक, नवलपुर। फोन 0785595979, मोबाइल 9864065233।
4: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
8: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न कि? इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
9: अब पर्दैन अन्त बजार बजार टुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक्स।
10: रेडियो, डीवीडी, एलसीडी, एलईडी मॉनिटर, यूपीएस इन्वर्टर, साउंड सिस्टम, फैन, होम थिएटर, इमरजेंसी लाइट, मोबाइल, टेलीफोन सेट, स्पेयर पार्ट्स पाइनु का साथ ग्यारेन्टी का साथ मरम्मत पनि गरिन्छ।
11: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्स का सबै प्रकार का सामानहरू होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिनुका साथै ग्यारेन्टी का साथ मरम्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासोती 2 बीपी चोकबाट हाट बजार जाने बाटो।
12: प्रोप्राइटर ईश्वर राज गुरौ, फोन 0785140012, मोबाइल 9847744697।
13: Havells, Low Weight, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Nawal Parasi ko adhikarik bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale tatha khudra mulle ma paincha.
14: Aba garmi pani bardai gayo, gharma euta AC nalai bhayena. फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भाछ मलाई।
15: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
14: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
15: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
14: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
15: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
14: ल उसो भए अहिले गइहाल्नुहोस्।
16: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 9863359318।
17: कावासोती सिटी

0: क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे सिनियर ल्याप्रोस्कोपी सर्जन भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर वसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घण्टा आकस्मिक सेवा फार्मेसी सेवा ओपिडी सेवा ल्याब सेवा भिडियो एक्सरे सेवा इसिजी सेवा बाफ सेवा घाउ सफा टाका माइनर ओटी बिरामी निरीक्षण कक्ष सम्पर्क कावासोती सिटी क्लिनिक कावासोती 2 कुमारवती रोड नवलपुर मोबाइल नम्बर 9847005608 र 9412273207
1: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा फार्मेसी सेवा अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे भिडियो एक्सरे इसिजी इको मुटुको जाँच फिजियोथेरापी सेवा उपलब्ध छ।
2: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र
1: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल
2: पेट मुटु छाती सुगर मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल
1: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
1: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
2: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट छाती मुटु मधुमेह सुगर प्रेसर थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि
1: छाला यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा
2: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी
2: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा
1: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ।
2: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना हात खुट्टाको चोट पटक सुन्निने तथा हात खुट्टा झमझमाउने मेरुदण्डको नसा च्यापिएको युरिक एसिड वात रोग जन्मजात लुलो लङ्गडो शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
1: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या शरीरमा भएका गाँठा गुठी पाइल्स हर्निया एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
2: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर फोन 0878545531 मोबाइल 9857400031 र 9841979893 कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्न साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
3: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर भाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
4: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप बेसिक टु एडभान्स कोर्स फेसियल सेल्फ मेकअप हेयर कट एन्ड हेयर पम्प नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप एडभान्स स्किन केयर हेयर ट्रान्सफर्मेसन ब्राइडल एन्ड पार्टी प्याकेज मेडिकेयर पेडिकेयर नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
3: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर कावासोती नगरपालिका 6 नवलपुर प्रोप्राइटर गंगा काफले मोबाइल 9214 27593 9964465190।
1: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर।

0: तपाईको सौन्दर्य हाम्रो प्राथमिकता हो।
1: होइन हौ पुन्टे, कता जान लागेको?
2: हेरौ न, म त बिस्तारी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
1: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
0: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
1: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवात, घुँडा तथा जोर्नीहरूको दुखाइ, मांसपेशीको दुखाइ, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड पुलचोक नारायणगढ।
2: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849366984।
3: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
4: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो थियो, बाँध्दैन होला जस्तो भयो थियो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
5: मलाई दम, खोकी, चिया चिया हुन्थ्यो, ज्यान करकर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो थियो, छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खाने भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाए जस्तो भा।
4: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
3: बिना अपरेसन पाइल्स, पिनास, पत्थरी तथा बच्चादेखि वृद्ध सम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
6: फोन नम्बर 056-59-59-54
7: र मोबाइल 9841-81-115।
8: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर, अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
9: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
8: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
9: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
10: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
8: अब तपाईँको सन्तानको सपना टाढा छैन,
11: आमा क्लिनिक प्राली, कावसती 8 फिल्म हल चोक ठीक अगाडि।
10: सम्पर्क नम्बर 97688-80-286, फोन नम्बर 078-595-9948।
9: सन्तान सबैका लागि सम्भव छ।
12: रेडियो मध्यविन्द एफएम 101 मेगाहर्ज।
13: 1386 अहिलेसम्म सबहरू फेला परेको छ, र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ, 5130 जनाको तथ्याङ्क छ हामीसँग।
14: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्क विहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौं।
6: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितवीमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो लैजानको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक थ्रु हुन्छ।
14: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेका थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
6: अब उद्धार र खोजीको काम पनि चल्लो चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै प्रस्पेक्टिभबाट हासुच्च निकाले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होप चाहिँ छोडेको अवस्था छैन। त्यो हुनाले अब एउटा सर्कुलर रेस्क्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा चाहिँ आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसे कम हेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 क्याम्पमा मानिसहरूलाई खाना र राहतको, स्वास्थ्य उपचारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेछ।
14: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5,000 हाराहारीमा अहिलेसम्म सम्पर्कमा नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
6: कन्टिन्यू छ। त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले, र टनेलभन्दा बाहिरको काम यो दलदल आदि इत्यादिको चाहिँ सर्च रेस्क्यू काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिसकेको अवस्था हो।
14: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
6: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्च र रेस्क्यूलाई चाहिँ रोकेका पनि छैन। एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुननिर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी, एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुननिर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुनसक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भएस हामी आफै खोज्छौँ।
14: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
6: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
14: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बालीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
7: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
15: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ होइन, जस्तो रसुवाको ल्याएर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भयो जस्तो भएको छ।
7: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्।
16: बाल बालिकाहरू छन् उहाँहरूलाई एउटै ठाउँमा राख्न सकिएको छैन, बाबु आमा पिक्नु भएका चार बालिकालाई चाहिँ आवासीय रूपमा हामीले स्थापन गरेका छौँ। व्यवस्थाहरूलाई सम्पूर्ण चिजहरू त्यहाँ उपलब्ध गराएका छौँ।
7: त्यस्तै बालबालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बालबालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्नराज ओझाले बताए।
17: एकदम ठुलो ट्रमा छ, आघात परेको छ, स्कुल जान नपाएका कारणले आफ्नो नियमित गतिले काम गर्न सकिरहनु भएको छैन। आवश्यकता भनेको साइको सोसियल सपोर्ट हो, उहाँहरूलाई स्कुल कन्टिन्युसन गर्न सकियो भनेपछि पढाइमा निरन्तरता अनुभव थाल्यो, स्कुल जान थाल्नुभयो भनेपछि केही किसिमले यो आघात यो ट्रमाबाट अलिकति घटाउन सकिन्छ।
7: बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोला हुने एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
14: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्ग बारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
18: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
19: त्यो काम सकिन कति दिन लाग्छ अझै?
18: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारू गर्छौँ।
19: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
18: अब 4-5 भित्रमा चाहिँ सकिन्छ।
19: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
18: हामी अहिले चाहिँ ग्राभल सर्फेसम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई फ्लो गर्न दिन्छौँ।
19: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
18: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ, त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखेको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ किन गर्दै पठाउन चाहिँ सकिन्छ।
14: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: मध्यबिन्दु समय सूचक।
20: मध्यबिन्दु समय सूचकको साथमा कावासोतीकै
21: विश्वासिलो, भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत 2 भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थानाचोकबाट 50 भित्र।
22: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
21: मोबाइल 9847073308, 9175792103।
23: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
24: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
9: मध्यबिन्दु समय सूचक।
21: यति बेला रातिको 9 छ।
25: It's 9 p.m.
0: आहा, कति राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोचीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, कावासुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406585
5: र 98577510।
24: दिदी, तपाईँले लगाउनु भएको कानको

0: डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
1: प्रत्येक दिन का विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
0: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
1: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
0: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
0: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
1: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
0: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
1: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
0: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
1: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, वात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
0: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
1: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर, फोन 078-545-531, मोबाइल 98-570-4001 र 98-491-7093। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
2: होइन हौ पुन्टे, कता जान लागेको?
3: हेरौ न, म त बिस्तारी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
2: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
0: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
2: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवात, घुँडा तथा जोर्नीहरूको दुखाइ, मांसपेशीको दुखाइ, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
3: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98-512-00-832 र 98-439-66-984।
4: हेलो, हेलो, लौ नानी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
5: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
4: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
5: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौ। डाक्टर साहब, डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
6: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि, तपाईँ ढुक्क हुनु भए हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
5: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
7: 24 घन्टा आकस्मिक सेवा, नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हाड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेसन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेसन, महिलाहरूको पाठेघरको अपरेसन साथै अन्य समस्याहरूको अपरेसन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावासोती 8, नवलपुर, फोन 078-545-182, 078-541-050।
4: ए सरिता बहिनी, कता पुगेर आउनु भयो?
2: यसो बजारसम्म पुगेर आएको नि दिदी। घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
4: यति कुरा पनि थाहा छैन? टाइल भनेपछि त कावासती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
8: हो हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइट को भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
2: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
8: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
2: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
4: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्या KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, काउसी 3 हल चोक, नवलपुर। प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा। मोबाइल 9842742 र 9693-25050।
2: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स। तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
9: घर झिलिमिली भयो भनेर परो चोरी फुरी देखाउँदै हाँसिरहेछस् त।
10: लोड सेडिङले पनि मैले त ढुक्काएर ल्याउ भन्ने कुटी हान्ने। त्यही इन्टरटोकको पर्जोर इन्टरप्राइजेसमा सस्तोमा सोलर र इन्भर्टर पायो, त्यही भन्छ ल्यायो। उज्याले उज्याले छायो भन्ने मुटे हाँसेर मर्ने भयो बा।
11: यहाँ सोलर, ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइटका विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेस, कावासती इन्द्रचोक। मोबाइल 9851067650। प्रोप्राइटर पुरुषोत्तम भूषाल।
12: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।
13: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
14: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो। पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
15: मलाई दम, खोकी, चिया चिया हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो। रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खाने भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
14: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
13: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्ध सम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
16: फोन नम्बर 056-59-59-54
17: र मोबाइल 9841-81-115।
18: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न कि? इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
19: अब पर्दैन अन्त बजार बजार टुल्न, तपाईँका लागि हुँदैछ एउटी सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक्स।
18: रेडियो, डिभिडी, एलसीडी, एलईडी मोनिटर, युपिएस, इन्भर्टर, साउन्ड सिस्टम, फ्यान, होम थिएटर, इमर्जेन्सी लाइट, मोबाइल, टेलिफोन सेट, स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ।
20: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासती 2 बिपी चोकबाट हाट बजार जाने बाटो।
19: प्रोप्राइटर ईश्वर राज गुरौ। फोन 0785-41-012, मोबाइल 9847-74-697।
21: Habels, Low Wage, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Nawal Parasi ko adhikarik bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale tatha khudra mulle ma paincha.
16: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोड गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
17: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
22: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगना ल्यायौ, तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के।

0: तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
1: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ आफ्नै भवन लक्ष्मी प्लाजा। प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 0785407090, मोबाइल 9847053410, 9843555911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
2: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
3: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
2: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
3: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
2: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
3: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
2: ल उसो भए अहिले गइहाल्नुहोस्।
4: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 9963059318।
5: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर भाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
6: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
5: सम्पर्क आईसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासोती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 9824275993, 9864465190।
2: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
7: सोलर र इन्भर्टर पायो त्यही भए ल्यायो, उज्यालो उज्यालो थायो भन्ने मुटे हाँसेर मर्ने भयो।
8: यहाँ सोलर, ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइटका विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेस, कावासोती इन्द्रचोक, मोबाइल 9851067650, प्रोप्राइटर पुरुषोत्तम भुसाल।
9: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।

0: राम्रो चाल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, टोइलेट बस्नु
1: खुल्या छ त। आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदै छन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल मार्बल नवलपुर, प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406650
3: र 98577510।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो मलाई राम्रो डिजाइनको एक सेट गहना बनाउनु छ, तर आजकल नयाँ डिजाइनका गहना खोज्नै गाह्रो भइसक्यो है।
2: त्यो त पुरानो कुरा भयो प्रतिभा, म त सधैँ जाने एउटै ठाउँ जुन सबैले जानेको भरपर्दो पसल छ नि।
1: कहाँ हो र निरु, मलाई पनि भन न।
2: हाम्रै कावासती दुई थानाचुकमा रहेको बाबुराम एन्ड सन्स ज्वेलर्समा आधुनिक डिजाइनदेखि परम्परागत सम्मका सम्पूर्ण गरगहना र आकर्षक डायमन्ड हिराका गहना पनि पाइन्छ।
1: साँच्चै हो र, क्वालिटी कस्तो हुन्छ त?
2: क्वालिटीको चिन्तै नगर्नु प्रतिभा, 100% विश्वसनीय आकर्षक डिजाइन र उचित मूल्य, एकपटक गएपछि फर्किन मनै लाग्दैन।
1: ए हो र, अब त म गहना बनाउन अहिले नै जान्छु।
3: हजुर, हामी कहाँ विगत 30 वर्षदेखि निरन्तर तपाईँहरूकै सेवामा समर्पित विश्वासिलो र भरपर्दो बाबुराम एन्ड सन्स ज्वेलर्स कावासोती दुई थाना चोक रेड हाउसमा तपाईँहरूको चाहना अनुसार रेडिमेड तथा अर्डर अनुसारका आधुनिक डिजाइनका गरगहना, 22 क्यारेटका गरगहना तथा आकर्षक डायमन्ड हिराका गहना शुद्धताको ग्यारेन्टी सहित बजार भावमै सट्टापट्टा सुविधा र आफ्नै कारखानामा उत्पादित स्टाम्प सहितका गरगहनाहरू उपलब्ध गराइन्छ। सम्पर्क बाबुराम एन्ड सन्स ज्वेलर्स, कावासोती दुई थाना चोक नवलपुर, प्रोपाइटर सन्तोष विश्वकर्मा, फुलमाया विश्वकर्मा, फोन 078-595-014, मोबाइल 98-570-87-132, 98-471-19 र

0: 98 4 71 21 619।
1: तपाईको विश्वास बाबुराम एन्ड सन्स ज्वेलर्स, आधुनिक डिजाइनका सम्पूर्ण गरगहना तथा उत्कृष्ट डायमन्ड हिराका गहना एकै ठाउँमा। आजै आउनुहोस्, आफ्नो सौन्दर्यमा थप चमक ल्याउनुहोस्।
2: हेर न नि, मेरो ल्यापटप बिग्रिएर एक हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसक्यो यार।
3: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
2: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
3: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
2: ल, यो त गजब कुरा गर्यो तिमीले। अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु।
3: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ। साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
2: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2 नवलपुर, प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल, फोन 078-45-558, मोबाइल 98-75-40-527 र 98-45-83-927।
3: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी।
4: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
5: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
4: अनि यी सबै कहाँ पाउने त दाई?
5: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
4: कार्यक्रम मुक्तिको मार्ग?
5: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो मध्यबिन्दु एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30 देखि 6 बजेसम्म सुन्न नभुल्नुहोस् है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
7: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
8: हजुरलाई नभनेर कसलाई भन्नु त? साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
3: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
8: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
7: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनसादी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98-129-0-40-31
3: र 97-493-81-588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान। कान्छी के आमा, यो पाली कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
9: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
3: लौ, थाहा पाउनु भएको छैन र, हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती 3 सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
9: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
7: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स, 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स, कावासोती 3 सभापति चोक, नवलपुर, फोन 078-595-579, मोबाइल 98-14-65-233।
3: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।

0: यस समाचारको साथमा विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत 2 दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र
1: प्रोपाइटर भीमराज सदाशंकर माया सदाशंकर
0: मोबाइल 9847073308 9815792103
2: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार कावासोती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर
3: फोन 0785406626 मोबाइल 9857087626 र 9849151105

0: शुभप्रभात सामुदायिक रेडियो मधुबिन्द्र एफएम 106.9 मेगाहर्ज र इन्टरनेट अनलाइन www.madhubindraefm.org.np रेडियो मधुबिन्द्रको फेसबुक पेज र हाम्रो पात्रबाट एकसाथ प्रसारण भइरहेको बिहान 5:20 बजेको मधुबिन्द्र समाचारमा हार्दिक स्वागत गर्दछु। आज मिति 2083 साल भाद्र महिनाको 27 गते, तदनुसार सन् 2026 सेप्टेम्बर महिनाको 12 तारिक आज शनिबार। आज गुल्हा पर्व समाप्ति, प्राथमिक उपचार दिवसका साथै भदौ शुक्ल प्रतिपदा समेत। आज सूर्योदय बिहान 5:47 जाँदा हुनेछ भने सूर्यास्त साँझ 6:12 जाँदा हुनेछ। मध्यबिन्दु समाचार सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्री बालिन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सेप्टेम्बर 24 सम्बोधन गर्ने तय। विश्व वातावरण संरक्षण र प्रवर्धनमा नेपालले पुर्याउँदै आएको योगदानको बारेमा जानकारी गराउने परराष्ट्र मन्त्रालयको भनाइ। समयानुकूल र विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनको गृह कार्य भइरहेको शिक्षा मन्त्री पोखरेलद्वारा जानकारी। आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको भन्दै सांसद बरालको सरकारको ध्यान आकर्षण। महाधिवेशनको तालिका स्थगित गरी वार्ता थाल्न कंग्रेस नेताहरूको संयुक्त अपील। सरकारका बाचाहरू अहिले करको बोझमा परिणत भएको नेकपा संसद पुनको आरोप। चिनिया राष्ट्रपति सीको अपेक्षित भारत भ्रमणले कूटनीतिमा सुधारको आशा, व्यापारमा अविश्वास भने कायमै। फिलिपिन्समा फेरि माग लागि, 5 जनाको मृत्यु, 86 जना बेपत्ता। र नेपाल एसएससी मर्जिङ टिम्स एसिया कपमा 6 नोट हुन सफल।
1: यस प्रमुख समाचारको

अब समाचार विस्तारमा प्रधानमन्त्री बालिन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु र त्यसबाट सृजित प्रकोपको विषयमा पाँचवटा विषयमा विश्वको ध्यानकर्षण गराउनु हुने भएको छ। सेप्टेम्बर 24 उहाँले महासभामा सम्बोधन गर्ने तय भएको छ। उक्त सम्बोधनमा मुख्य रूपमा प्रधानमन्त्रीले फोकस गर्ने विषयबारे परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी गराएको छ। मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यानकर्षण गराउनुहुने भएको छ। नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गर्नुहुने भएको छ। यस सन्दर्भमा नेपालले हानि नोक्सानी कोष लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने परराष्ट्रले जनाएको छ। नेपालमा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न, जलवायु चुस्त कृषि प्रवर्धन गर्न र सरकारवालाहरूको क्षमता विकास गर्न, आवश्यक प्रविधि र जलवायु वित्त सहज र सहुलियत पूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई अपील गर्नुहुने भएको छ। नेपालले प्रकृति मैत्री जीवनशैली 46% भन्दा बढ़ी जंगल, विशाल हिमालय क्षेत्र र वृहत नदी प्रणाली मार्फत विश्व वातावरण संरक्षण र प्रवर्धनमा पुर्याउँदै आएको योगदानको बारेमा प्रधानमन्त्री शाहले जानकारी गराउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरिरहेको जानकारी गराउनु भएको छ। मध्य प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उहाँले समयानुकूल र विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनको गृह कार्य भइरहेको जानकारी गराउनु भएको हो। हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापी रूपमा सरकारवालाबाट सुझाव संकलन भइरहेको जानकारी दिनुहुँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने बताउनु भएको हो। कक्षा 1-12 पाठ्यक्रम परिमार्जन गरिने भएकोले नयाँ पाठ्यक्रम निर्माणमा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद तथा शिक्षा क्षेत्रका अन्य सरकारवालाको सुझाव महत्वपूर्ण हुने उहाँको भनाइरहेको थियो। सरकारले व्यापक छलफल र सुझाव संकलन गरेर मात्र पाठ्यक्रम निर्माण गर्न लागेको बताउनुहुँदै उहाँले सबै पक्षलाई रचनात्मक सुझाव दिन आग्रह गर्नुभएको हो। विद्यालय शिक्षासँग सम्बन्धित समस्या समाधान गर्न सरकारले छिट्टै विद्यालय शिक्षा ऐन ल्याउने तयारी समेत गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री पोखरेलले ऐन निर्माण भएपछि विद्यालय तहमा देखिएका विभिन्न समस्या समाधान हुने विश्वास समेत व्यक्त गर्नुभएको छ। कार्यक्रममा मध्य प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले नेपालको शिक्षा प्रणाली सुधारका लागि संघीय सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनु भएको छ। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले सत्तारूढ़ दल रासोपाका कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो ध्यानकर्षण गराउनु भएको हो। रसुवाका बाढ़ी पीड़ितको छिटो उद्धार गर्न माग गरेकै भरमा आफू साइबर बुलिङमा परेको उहाँले बताउनु भएको छ। महिलामाथि गाली गलोज गर्ने र धम्की दिने कार्यमा संलग्नलाई छिटो भन्दा छिटो कार्यवाही गर्न उहाँले सरकारको ध्यानकर्षण गराउनु भएको हो। बाढ़ी पीड़ित महिला, सुत्केरी र अन्य पीड़ितले भोगिरहेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने उहाँले बताउनु भएको छ। सड़कमै महिला सुत्केरी हुनुपर्ने र ग्यास नपाएकै कारण खोलामा हाम फाल्नुपर्ने अवस्था रहेको भन्नुहुँदै सरकारको नीति यस्तै हो भनी उहाँले प्रश्न समेत गर्नुभएको थियो। सांसद बरालले सामाजिक सञ्जालमा घण्टीको फोटो राखेर गाली ग्लोज गर्ने गतिविधि भइरहेको भन्नुहुँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुलले वर्तमान सरकार दम्भ र अहंकारको बाटोमा हिँडेको बताउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सरकारको कार्यशैलीप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै पुनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सत्ताको आयु सधैँ नहुने भन्नुहुँदै सचेत गराउनु भएको हो। सांसद पुनले सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघेको समेत आरोप लगाउनु भएको छ। उहाँले मन्त्रीहरूले निजी क्षेत्रलाई खुट्टा भाँच्ने, थुन्ने र पात
वार्ता खोज्ने भन्दै धम्काएकोमा आपत्ति समेत जनाउनु भएको छ। पुनले प्रधानमन्त्री बालिन्द्र शाहलाई प्रसव पीड़ामा रहेकी श्रीमती चढ़ेको गाड़ी रोकिँदा सिंहदरबार जलाउँछु भन्ने गरीब मधेसी महिलाले सड़क पेटीमा बच्चा जन्माउँदा किन मौनता भन्दै प्रश्न गर्नुभएको छ। उहाँले चुनावी भाषणमा खल्तीमा पैसा नहुनेले उपचार पाउँछ भनी गरिएका वाचाहरू अहिले करको बोझमा परिणत भएको आरोप समेत लगाउनु भएको छ। जेएनजी आन्दोलनलाई दमन गर्ने प्रयास गरिएको भन्नुहुँदै उहाँले सो घटनाको जाँचबुझ आयोग र मानव अधिकार आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग समेत गर्नुभएको छ। नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद र किचलो उत्कर्षमा पुगेका बेला पार्टीका 25 जना नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनीतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले कंग्रेसलाई एकताबद्ध बनाउन शुक्रबार नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय, डीना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 जना नेताहरूले हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा पार्टीभित्रको आन्तरिक कलहले कंग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा

केलेको चिन्ता व्यक्त गरिएको छ। पार्टी सभापति गगन थापाप्रति लक्षित गर्दै नेताहरूले कंग्रेसको वृहत एकताका लागि उपसभा लागि सभापतिको भूमिका महत्वपूर्ण रहने पनि जनाएका छन्। उनीहरूले हाल घोषणा गरिएको 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गरी पार्टीका दुवै पक्षबीच यता शीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न समेत अपील गरेका छन्। नेकपा एमाले पार्टी पुनर्गठनबारे तल्लो तहका नेता एवं कार्यकर्ताहरूले दिएका सुझावलाई पनि छलफलको विषय बनाएको छ। कार्यदलका सदस्य सचिव रहेका पार्टी महासचिव शंकर पोखरेलले कार्यकर्ताका तर्फबाट आएका सुझावहरू अनुसूचीमा राखेर प्रतिवेदन तयार पार्नु भएको हो। राजधानी सहित 8 प्रदेश विभाग एवं निकाय जनसंगठन सल्लाहकार सम्पर्क समन्वय र प्रवासबाट लिएका सुझावलाई छुट्टा छुट्टै शीर्षकमा राखिएको छ। कार्यदललाई पुछाइएको सुझाव प्रतिवेदनमा पार्टी पुनर्गठन निर्वाचनमा पराजयका कारण पार्टी सञ्चालनका समस्या जस्ता महत्वपूर्ण विषयहरूमा लगभग साझा मत पाइएको छ। जेएनजी आन्दोलनलाई प्रतिगमन भन्नु तर 21 फागुनको निर्वाचनमा भाग लिनु नमिल्दो विषय भएको निष्कर्षमा सबैजसो प्रदेश सहमत देखिएका छन्। समीक्षा एवं पुनर्गठन सुझावका क्रममा प्राप्तहरू संगठनात्मक एवं राजनैतिक कारणहरू प्रतिवेदनमा सूचीबद्ध गरिएका छन्। अनुसूचीमा राख्दा प्राप्त सुझावलाई विषयगत शीर्षक नदिएर जस्ताको तस्तै राखिएका छन्। सुझाव संकलन गरिएका 13 मध्ये मध्य प्रदेश सम्पर्क समन्वय र जनसंगठन बाहेक सबैबाट यथास्थितिमा पार्टी चल्न नसक्ने सुझाव पार्टीलाई दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन गरेको छ। महामन्त्री विपिन कुमार आचार्यको संयोजकतामा 11 सदस्यीय समिति गठन गरिएको हो। पार्टीको गत भदौ 5 गते बसेको केन्द्रीय कमिटिको निर्णय बमोजिमुक्त समिति गठन गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय आयोग प्राधिकरण बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नयाँ नियुक्ति गरेको पाइएको छ। 2082 चैत्र 13 गते बालिन्द्र शाह नेतृत्वको सरकार गठन भएता 2083 भदौ 3 गतेसम्मको अवधिमा सरकारले विभिन्न 43 निर्णय मार्फत कुल 63 जना पदाधिकारी तथा सल्लाहकारहरू नियुक्त गरेको पाइएको हो। प्रतिनिधि सभा सदस्य सीता थपलियाले माग्नु भएको सूचनाको जवाब दिनुहुँदै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सो सूचना दिँदै मन्त्री परिषदको निर्णयबाट हालसम्म भएका नियुक्तिहरूको आधिकारिक विवरण उपलब्ध गराएको हो। प्रमाणित विवरण अनुसार सरकारले प्रधानमन्त्रीको सचिवालयदेखि नियामक निकाय वित्तीय संस्था सार्वजनिक संस्थान तथा विकास समितिहरूमा नियुक्ति भएको देखिएको छ। विवरणमा भदौ 3 गते पछि भएका नियुक्तिहरू समेत समावेश गरिएको छैन। सरकारले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन्जनका राजनीतिक सल्लाहकारमा असीम शाह नीति प्रशासन तथा सुशासन सल्लाहकारमा सुदीप ढकाल सूचना तथा संचार प्रविधि सल्लाहकारमा विवेक मिश्र र अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरिएको छ। निवर्तमान उद्योग मन्त्री गौरी कुमारी यादवसँग प्रधानमन्त्री बालेन्द्र शाह असन्तुष्ट रहनु भएको थियो भन्ने जानकारी रासोपा सभापति रवि लामिछानेलाई रहेको थियो। तर प्रधानमन्त्रीले यति छिट्टै गौरी कुमारीलाई हटाएर दीपक शाहलाई मन्त्री बनाउँदै हुनुहुन्छ भन्ने लामिछानेलाई कुनै जानकारी नभएको पाइएको छ। सभापति लामिछानेले आफ्नो कोटाबाट विगतमा गौरी कुमारी मन्त्री बनेको तर उहाँलाई हटाएर बिहिबार नयाँ मन्त्री ल्याउँदा आफूलाई एक वचन नसोधिएको विषयलाई नोटिसमा लिनु भएको छ। प्रधानमन्त्री कार्यालय तथा रासोपा उच्च स्रोत दुवैले नयाँ मन्त्री नियुक्तिको विषयमा सभापति लामिछाने पूर्णतः जानकारी विहीन रहेको र शपथभन्दा अगाडि जानकारी गराएको पुष्टि गराइएको छ। प्रधानमन्त्री कार्यालयले गौरी कुमारीको पर्फर्मेन्स ठिक नभएको भन्नेमा रवि लामिछानेलाई यसअघि नै जानकारी गराएको दावी गरेका छन्। पछिल्ला घटनाहरूदेखि बुझिसकेपछि उहाँलाई पनि हटाउनुपर्छ भन्नेमा सहमत रहनु भएको समेत बताइएको छ। नयाँ मन्त्रीको बारेमा शपथ ग्रहणभन्दा केही अगाडि मात्रै जानकारी गराइएको तर मन्त्री फेर्नेमा लामिछानेलाई पहिले नै जानकारी भएको प्रधानमन्त्री कार्यालयले दावी गरेको छ। अमेरिका इरान युद्धका कारण पश्चिम एसियामा ग्यास तथा पेट्रोलियम लगायत संकट थपिँदै जाँदा त्यसको असर नेपालमा पनि परिरहेको थियो। मन्त्री यादव आउनुहुँदै गर्दा नेपाल त्यस अगावै अभावमा रहेको थियो तर प्रधानमन्त्री कार्यालयको बुझाइमा उहाँले त्यसलाई पूर्णत टार्न

0: सके पनि न्यूनीकरण गर्न असफल भएको बताइएको छ र प्रधानमन्त्री शाहले आफैले सो कार्यको लागि अगाडि बढेको जनाइएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका 1385 जनाको शव फेला परेको छ। गत भदौ 10 चीनको तिब्बत तर्फको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढ़ीले रसुवाको गोसाई कुण्ड गाउँपालिका स्थित रसुवागढ़ी र टिमुरे क्षेत्रमा सबैभन्दा धेरै भौतिक र मानवीय क्षति गरेको थियो। मृत भेटिएका मध्ये अहिलेसम्म जम्मा 103 जनाको पहिचान खुलेको छ। बाढ़ीमा परेका मृतकहरूको शव शनाखत गर्न सकस भइरहेको बेला टिमुरे क्षेत्रमा भेटिएका 4 थप शवको पहिचान मोबाइलले खुलाएको छ। टिमुरेमा मृत भेटिएका 4 मुचुल्का गर्दा गोजीमा मोबाइल भेटिएको थियो र सो मोबाइलमा सिम कार्ड निकालेर परिवारसँग सम्पर्क गर्दा 4 शनाखत भएको रसुवाका डीएसपी अशोक थापाले जानकारी दिनुभएको छ। मोबाइलबाट पहिचान हुनेमा नुवाकोट बेलकोट गढी नगरपालिका 5 घर भएका 40 ठाकुर अधिकारी, सोही ठाउँका 40 रामबहादुर भुजेल, धादिङको बेनीघाट रोडाङ गाउँपालिका 5 घर भएका 32 विमल त्रिपाठी र रसुवाको गोसाईकुण्ड गाउँपालिका घर भएका फुर्पो धिन्दुङ तामाङ रहेका छन्। मोबाइलको आधारमा परिवारलाई सम्पर्क गरेर भदौ 22 गते उनीहरूको शव जिम्मा लगाइएको डीएसपी थापाले जानकारी दिनुभएको छ। रसुवामा अहिलेसम्म 178 शव भेटिएको छ। तीमध्ये 11 जनाको मात्र अहिलेसम्म शनाखत भएको छ। हामीसँग अन्तर्राष्ट्रिय समाचार, खेलकुद समाचार लगायत अन्य समाचार बाँकी नै छन्। रेडियो मध्यबिन्दुमा सुन्दै गर्नुहोला।
1: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
2: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
3: मैले तपाईँका सबै समस्याहरू सुने। हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौँ। तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
4: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
5: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
6: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
5: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
6: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
5: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
5: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
6: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरी,
5: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
6: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
6: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
5: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
6: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना हाथ खुट्टा को चोट पटक सुन्निने तथा हाथ खुट्टा झमझमाउने मेरुदंड को नशा च्यापिएको यूरिक एसिड बाथ रोग जन्मजात लुलो लंगड़ो शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्या को उपचार तथा सफल अपरेशन गरिन्छ।
7: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेट को समस्या शरीरमा भएका गाँठा गुठी पाइल्स हर्निया एपेन्डिक्स जस्ता समस्या को सफल उपचार तथा अपरेशन गरिन्छ।
6: थप जानकारी का लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फालफुल चोक नवलपुर फोन 0878-545-531 मोबाइल 98-570-4001 र 98-491-7893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
0: विश्रामपछि अब बाँकी समाचार। बजारमा खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्नेहरूको बिगबिगी बढेको छ। सर्वसाधारण उपभोक्ता ग्यास नपाएर भौतारी रहेका बेला बिचौलिया र केही व्यापारीले भने लुकाएर महँगो मूल्यमा ग्यास बेचिरहेको तथ्य बाहिरिएको छ। त्यसै क्रममा प्रहरीले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा छापा मारी लुकाएर राखिएका सयौं सिलिण्डर ग्यास बरामद गरेको छ। काठमाडौँको नरेफाट र सामाखोशी क्षेत्रमा कृत्रिम अभाव खडा गरी बढ़ी मूल्यमा ग्यास बेच्ने व्यापारीहरू प्रहरीको फन्दामा परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ 32 स्थित नरेफाटबाट 183 थान र सामाखोशीबाट 189 थान सिलिण्डर बरामद गरेको छ। ग्यास कालो बजारी गरेको आरोपमा नरेफाट स्थित रामेछाप ब्राण्ड ग्यास डिलरका संचालक नारायण श्रेष्ठ र वसुन्धरा स्थित हाम्रो सगरमाथा सहकारी संस्था मार्फत ग्यास कारोबार गर्ने प्रदीप घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो दुई दिनको अवधिमा नेपालका विभिन्न नाका हुँदै भारतबाट झण्डै 3.5 लाख सिलिण्डर बराबरको एलपी ग्यास भित्रिएको छ। नेपाल आयल निगमका अनुसार बिहिबार र शुक्रबार गरी दुई दिनमा कुल 3,45,085 सिलिण्डर बराबरको ग्यास आयात भएको हो। निगमको विवरण अनुसार ती दुई दिनमा 4,900.2 मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ, जसमा भदौ 25 गते 3,077.9 मेट्रिक टन र 26 गते 1,882.3 मेट्रिक टन ग्यास आयात भएको छ। वीरगंज नाकाबाट सबैभन्दा बढी आपूर्ति भएको देखिएको छ। दुई दिनको अवधिमा वीरगंज नाकाबाट मात्रै 2,926.11 मेट्रिक टन ग्यास भित्रिएको छ। त्यसै गरी भैरवा नाकाबाट 702.59 मेट्रिक टन र विराटनगरबाट 651.63 मेट्रिक टन, नेपालगंजबाट 530.83 मेट्रिक टन र मेची नाकाबाट 89.4 मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। नेपाल आयल निगमले सीमानाकाहरूबाट भइरहेको यो आयातले बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास लिएको छ। तर पछिल्लो समय बजारमा भने ग्यासको हाहाकार देखिएको छ। सिलिण्डर ग्यास नेपाल भित्रिए पनि उपभोक्ताहरूले भने सहजै पाउन नसक्दा शास्ति खेप्नु परिरहेको छ। सिलिण्डर ग्यास भन्दा पनि कुपन नै पाउन शास्ति भइरहेको ग्राहकहरूको गुनासो रहेको छ। नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिले 2084 पात्रो पाञ्चाङ्ग प्रकाशन गर्न चाहने पाञ्चाङ्गकारहरूलाई आगामी असोज 20 गतिभित्र पात्रो गणनाको गणित पेश गर्न आह्वान गरेको छ। समितिले पाञ्चाङ्ग खण्ड सैरोक्त पद्धतिबाट र अन्य ग्रहहरूको गणना र केतकीय पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष प्रसव प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी गराउनु भएको छ। असोज 20 गते भित्र सबै विषयवस्तु समावेश गरिएको पाञ्चाङ्ग पेश गर्न अनुरोध गरिएको उहाँले बताउनु भएको छ। 2083 पात्रो समेत यही पद्धतिबाट स्वीकृति दिएको थियो। नयाँ पञ्चाकारहरूले हातले लेखेको 3 वर्ष अर्थात 2084 2086 गणितको मस्यौदा पेश गर्नुपर्ने समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। नयाँ पञ्चाङ्गकारले पञ्चाङ्ग गणनाको सबै आधार तथ्य तथा विषयवस्तुको खेस्रा पनि समितिमा बुझाउनु पर्ने निर्णय समितिले गरेको अध्यक्ष भट्टराईले बताउनु भएको छ। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनीलाई मात्रै श्रमिक पठाउन दिने गरी अघि बढाइएको प्रक्रियामाथि सरकारले छानबिन अगाडि बढाएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजान 25 म्यान पावर कम्पनीको सूची सार्वजनिक गरेपछि उत्पन्न विवादका बीच युवा श्रम तथा रोजगार मन्त्रालयले ती कम्पनीमाथि स्थापना कालदेखि हालसम्मको कारोबार समेत छानबिन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। मन्त्रालयले विभागलाई सूचीमा परेका 25 संस्थाको कारोबार उनीहरूलाई मलेसिया पठाउने अधिकार प्राप्त हुनुको आधारबारे अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो। यसअघि मलेसियाले 25 म्यान पावर मार्फत मात्र नेपालबाट श्रमिक लैजाने गरी सूची सार्वजनिक गरेको थियो। त्यसको चौतर्फी विरोधपछि सरकारले मलेसिया जाने श्रमिकको पूर्व स्वीकृति तथा प्रमाणीकरण प्रक्रियामै रोक लगाएको थियो।